0: प्रोलो एफएम 101.2 MHz उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: सन्चे सूर्या फिल्म स्टूडियो टाइम
2: डिजिटल कलर ल्याब तथा ध्वरामाई अफसेट प्रेस सोलू दुतु नगर पालिका 5 सोलू खुम्बु
1: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
2: काया कैरन सुरु गरौं मुख्य मुख्य खबर का शीर्षकहरूबाट
1: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो
4: हामी घरबासको व्यवस्थापन गर्छौ हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा अब त्यो बिउ पुँजी व्यवस्था गर्छौ अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला
2: आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुश्किल अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन
1: मालपोत र नापी सेवा अब पालिकाबाटै दिने तयारी पहिलो चरणमा 35 पालिका छनौट गरिने
2: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
1: आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरै नै हुन्छ
6: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना एलएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो योजना आकार ₹1,20,00,000 न्यूनतम लगानी ₹1,000 प्रति युनिट मूल्य ₹10,00,000 मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ एलएस होराइजन 12 आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नुअघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
7: विषादको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना
8: जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बानीमा सिफारिश मात्रामा सुरक्षित कवरले प्रयोग गरौं विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढ़ाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौ।
5: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिश गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिश गरेको भोलिपल्ट हिजो कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फूलकोट अर्थात पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एण्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अञ्जिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप नरहेको बताउनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दा फर्सदलाई आधार बनाएर सिफारिश गरिएको र यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्छ भन्नुभएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
6: सरकारी अस्पतालमा अपरेशन गर्न त्यसै पनि महीनौ पालो कुर्नु पर्थ्यो। आइतबार पनि विदा थपिएपछि झन त्यो पर धकेलिएको छ। उपचार में ढिला सुस्ती विगत देखिक समस्या हो। पछिल्लो पटक आईतवार समेत इमर्जेन्सी बाहेक सेवा बंद होने ऐसे पीछे गंभीर साइड इफेक्ट देखिएको खबर आज को नया पत्रिकाले लेखेको छ। दैनिक ओपीडी देखि शल्यक्रिया लगायत का सेवा का लागि बिरामी को ठेलमठेल भीड़ हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल में शिक्षण में 2084 असारसम्म अर्थात 13 महीनासम्म 5500 बिरामी पालो में छन्। अब आउने नया बिरामी त्यसपछि मात्र पालो पाउँछन्। अहिले बिरामी को भीड़ धेरै छ। आइतबार बिदा भएपछि त्यस दिनका बिरामी को चाप सोमवार थपिन्छ। शिक्षण अस्पताल का सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो शल्यक्रिया गर्नुपर्ने बिरामी को पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामी को अपरेशन को पालो 9 महीनासम्म पुगेको छ। दुई दिन बिदाका कारण अस्पतालले सर्जरी देखि ओपीडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पताल में शल्यक्रिया का लागि पालो कुर्ने बिरामी अत्यन्त भीड़ भएपछि स्वास्थ्य मंत्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मंत्रालय का सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पताल में पालो कुर्ने को संख्या 2084 सम्म पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

पनि रिलाप समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ रिलाप समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलाप म्युचुअल फन्डको आईपीओ खुल्दैछ है इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नुपूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नु होला।

0: 开始呼吸，再喝红茶，呼吸个吧。一宣布说呀，看，再喝红茶，呼吸个吧。
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्दीहरू लागू हुनेछ।

0: कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलु सामग्री घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नुहुनेछ मलाई त बेझिझक पानी लागिसकेको छ बेझिझक प्रोसेस बेझिझक पानी लाग्छ
1: धेरै बचत धेरै कायदा बिमा काछन् पाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान
2: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
3: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने
2: प्राङ्गारिक पदार्थ माटोको जीवन हो तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल हरियो मल र जैविक मलको प्रयोग बढाउने
3: अम्लीयता भएको माटोमा कृषि चुन प्रयोग गर्ने
2: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी भाग मुद्रामा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने
3: सम्भव भएसम्म कम खनजोत गरी खेती गर्ने जमिन ढाक्ने गरी छापो बाली लगाउने तथा बोट बिरुवालाई छापो दिने अन्तर बालीको रूपमा कोसे बाली लगाउने
2: बाली कटानी गरिसकेपछि बोट बिरुवाको जरा काण्ड तथा ठुटा मुटा जमिनमा छाडिदिने वा माटोमा मिलाउने
3: स्वस्थ माटो जीवनको आधार हो यसलाई बचाउनु र बिग्रन नदिनु हामी सबैको दायित्व हो
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय सिंहदरबार जनहितमा जारी सन्देश
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश वरियता मिचेर प्रधान न्यायाधीश सिफारिस हुँदा अब्बल कि कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न आइतबार पनि विधा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत
5: गर्यौं नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ मालपोत र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
1: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी भाइब्रेन्ट उत्तम सडक काठमाडौँ
4: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाण्डुका दर्जनौ सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी पुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त थप जानकारी सहित महेश गेवालीको रिपोर्ट
6: काठमाण्डुको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 कोठे घर बनाइदिने प्याकेज अघि सारेको छ नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानूनी अधिकार छैन यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप

0: सुरुमा अब त्यो बिउ पोजी सिट मनीको व्यवस्था गर्छौ हामी सँगै काम गर्ने उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ. अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला. अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ.
1: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका संघ र गाउँपालिका महासंघले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्. स्थानीय सरकार संचालन ऐनले सार्वजनिक जग्गा संरक्षणको अधिकार दिएको छ. नागरिकको आवास निर्माणमा 2-5 लाख रूपियाँसम्म लगानी गर्न सक्षम रहेको नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना बताउनुहुन्छ.
2: जग्गा नै दिन सक्ने अवस्था चाहिँ हामीले रहँदैन, अधिकार छैन. तर निवास बनाइदिएर उद्यमशीलतामा लगाउनको लागि नगरपालिकाले चाहिँ समन्वय गरेर लगानी गर्यो भने चाहिँ उहाँहरूको भविष्य पनि राम्रो हुन्छ, आफ्नो जन्मभूमि बस्न पनि पाउनुहुन्छ र उत्पादनमा अगाडि बढाउँदाखेरि व्यापार बिजनेसदेखि लिएर अरू कामलाई पनि सहायता हुन्छ, गाउँ पनि हराभरा हुँदै जान्छ जस्तो लाग्छ मलाई.
1: हालैसी तुवाचु नगरपालिकाको यो पहल केवल एउटा आवास आयोजना मात्र होइन, यो ग्रामीण पलायन रोक्ने र नागरिकले आफ्नै भूमिमा आफ्नो सम्मानका साथ बाँच्ने वातावरण मिलाउने दूरगामी सोच हो. यो अभियान सफल भएमा यसले अरू पालिकाहरूका लागि पनि नागरिकले आफ्नै थाक थलोमा फर्काउने उत्कृष्ट मोडल प्रदान गर्नेछ. संघीय अधिकार प्रत्यायोजनमा सहयोग गर्नुपर्ने गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे बताउनुहुन्छ.
3: स्थानीय सरकारले नै सहयोग गरेर बस्ती बसाउने वातावरण उहाँहरूलाई चाहिँ कर्मशील बनाउने कुरामा चाहिँ स्थानीय सरकारले त्यो गर्न सक्छ र आफ्नो नागरिक बाहिर गएर रोइरहेको हामी हेर्न पनि सक्दैनौ. त्यस्तो काम गर्न हामी सबै लागेर गरौ नागरिकको लागि भनेर गर्न आँट गर्ने हो भने गर्न सकिन्छ. तर जग्गा प्राप्ति गर्ने अधिकार हामीसित नरहेको हुनाले त्यसमा चाहिँ संघ सरकारले नै सहजीकरण गर्नुपर्छ.
1: उचित बसोबास र आय आर्जनको भरपर्दो विकल्प भएमा आफ्नै थाक थलो फर्किने रहर सबैलाई छ. यसका लागि संघ र प्रदेश सरकारले पनि पालिकाको अग्रसरतालाई बजेट र कानूनी सहजीकरण मार्फत साथ दिनु जरूरी छ.
4: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा.
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्.
6: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
5: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
6: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ. फोन नम्बर 01-4110-696-98514-24063.
7: हर घर ये हर घर में सकत ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को सुनवाई टीवी में.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ.
1: अब बाँकी खबर. हान्ता भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चिन्ता बढ़ाएको छ. अहिलेसम्म नेपालमा हान्ता भाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन.

0: सामूहिक आवागमन धेरै हुने भएकोले विश्वका कुनै पनि ठाउँमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ। हान्ता भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने तथा वाकवाकी, बान्ता, झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन्। त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ्ने अवस्था देखिन्छ। यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि दुईदेखि चार हप्ताभित्र देखिन सक्छ। कहिलेकाहीँ एक हप्ताभित्रै वा आठ हप्तासम्म ढिलो पनि हुन सक्छ। हान्ता भाइरसको कुनै विशेष औषधि, खोप वा एन्टीभाइरल उपचार छैन। डाक्टरहरूको सहायतामा उपचार डाक्टरहरूले केवल सहायक उपचार मात्रै दिन्छन्। त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। हान्ता भाइरसको जोखिम, नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्ध विराम उल्लंघन गरी आक्रमण गरेको बताएका छन्। आफूहरूले प्रतिरक्षाका लागि प्रति आक्रमण गरेको उनको भनाई छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यम जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आरसी न्यू डेमनग्युजले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डे 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो।
0: अब खेल खबर। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। दिल्लीले दिएको 143 रनको लक्ष्य पछ्याएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आईपीएल अंक तालिकामा दिल्ली 11 खेलमा 8 अंकका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। उच्चस्तरीय कार्यदलले मध्य पूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
0: पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको हो। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: मनसूनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
0: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ।
1: काठमाण्डु जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजाय भन्दा बढ़ी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको छ।
0: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढ़ाउँदै गएको भन्दै नेपाल बार एसोसिएशनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश, विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दबाव तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता नेपाल बार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: र संघीय राजधानी काठमाण्डुको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाण्डु भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोर्खापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: लगनपछिको प्रत्येके काम
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
0: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल नगद संकलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
1: आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
0: मालपोत र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
1: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: words to your heart. Solo FM 101.2 MHz.
1: Subhaprabhat Guru Lama.
2: Subhaprabhat Bosa. आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
3: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै संगत गरौं
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं
3: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
0: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: नमस्कार सेनसेविका दिदी नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन
6: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
6: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन हो
8: नमस्ते डाक्टर साहब
9: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
8: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
9: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
8: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
9: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
8: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
8: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
9: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
9: डाडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
8: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
9: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् के हो कि दशा लाग्यो डाक्टर साहब
8: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
8: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
9: हजुर
8: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर रा खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
9: हस् डाक्टर साहब हजुरले भने यसै गर्छ
3: नेपाल सरकार विज्ञापन
10: मरेँ के हो
8: हेर त रगतै रगत भयो श्यामा त त्यस्तो हेर्न नि सक्दिन
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोको बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: खै जन्मदाता दिनुहोस् त
9: जन्मदाता गरेको छैन नि म्याडम
8: जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
10: मलाई त थाहा नै थिएन मेरो
8: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
11: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्म नलाग्ने आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश
3: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
11: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
3: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
11: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: चाबेल चोकबाट 100 मिटर मात्र भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
0: सूचना निशुल्क आवासीय खाता व्यक्तिको लागि सूचना।
1: काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ्गोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2/7/2017। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-0753-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङ्गोर्छा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङ्गोर्छा फाउन्डेशन खामखुवा खोटाङ। विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यही 20 गतेदेखि सल्लेरी च्यास्का विद्युत कम्पनी लिमिटेड सल्लेरीको वार्षिक मर्मत सम्भार कार्य भइरहेको छ। सोही क्रममा यही 26 गते शनिबारका दिन कम्पनीको विद्युत उत्पादन गृहदेखि तिङला सब स्टेशनसम्म जोड्ने 11 केभी विद्युत लाइन छोड्न लागेका रूख तथा रूखका हाँगाहरू कत्तान कार्य गर्नुका साथै पावर हाउसको स्विच याद उपकरणहरू, 11 केभी फिडरका ट्रान्सफर्मरहरू र अन्य उपकरणहरू चेक जाँच तथा आवश्यक मर्मत गर्नका लागि विद्युत आपूर्ति बिहान 9:30 बजे देखि बेलुकी 5:30 बजे सम्म पूर्ण रूपमा बन्द रहने कुरा यसै सूचना मार्फत सम्पूर्ण सेवाग्राही तथा सरोकारवालाहरूलाई जानकारी गराउँदछौ। मर्मत सम्भार कार्य तोकिएको समय अगावै सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति समेत अगावै गरिने कुरा पनि जानकारी गराइन्छ। यस कार्यबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी चाहन्छ। सल्लेरी च्यासा विद्युत कम्पनी लिमिटेड, सल्लेरी, सोलुखुम्बु।

0: कान्छ ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छ गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चुजमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल किच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा भरामाई अफसेट प्रेस सोलु दुर्गुन्डा नगरपालिका 5 सोलु कुम्बु

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेखन 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulekhan.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार के शुरूआत में मुख्य खबरका शीर्षकहरू। सुलेखनमा रेड क्रसको मानव सेवामा निरन्तर सक्रियता। मातृदूतको सीमा शैक्षिक सुधारका लागि समीक्षा बैठक सम्पन्न। उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत। सगरमाथा आरोहणबाट 1 अर्बभन्दा बढ़ी राजस्व संकलन। दोनी हाइकोपाल खुवाइयो बाँडफाँड। सुलखुमका स्थानीयले पाए 210 किता सेयर। सोलुदुतकुण्ड नगरपालिकामा 52 थाना पाँगत सहायता सामग्री वितरण। यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण। गर्मी बढ़ी हुने सम्भावना। खोटाङमा हने हटिम महोत्सव हुने। कोशी प्रदेशमा 100 दिनमा पर्यटन मन्त्रीका सय उपलब्धि। र नेपाल एक लगातार दोस्रो जित। अमेरिका 3-1 पराजित। अब समाचार विस्तारमा। विश्व रेडक्रस दिवस मानवता निष्पक्षतरा सेवाको भावनालाई समर्पण गर्ने विशेष दिनका रूपमा लिएको छ। यसै सन्दर्भमा दुर्गम हिमाली जिल्ला सुलुकमा पनि नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य राहत तथा विपद व्यवस्थापनका क्षेत्रमा जीवन रक्षक भूमिका निर्वाह गर्दै आएको छ। विश्व रेडक्रस दिवसको अवसरमा जिल्लामा रेडक्रसले पुर्याउँदै आएको योगदानको चर्चा आएको छ। मानवता निष्पक्षता र सेवाको भावनालाई आत्मसात गर्दै रेडक्रसले विशेष गरी दुर्गम क्षेत्रका नागरिक तीर्थयात्रालाई लक्षित गरी विभिन्न सेवा संचालन गर्दै आएको छ। दुतकुण्ड मेलाको समयमा संचालन हुने निशुल्क स्वास्थ्य शिविरको प्रमुख उदाहरण बनेको छ। उक्त शिविरमा लेख लाग्ने समस्या, टाउको दुख्ने, बान्ता हुने, रिंगटा लाग्ने, उच्च रक्तचाप, साधा पखाला तथा श्वास प्रश्वासमा कठिनाई भएका बिरामीको निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिदिई आएको छ। यसका साथै भूकम्प, पहिरो, बाढ़ी तथा आगजनी जस्ता विपदका समयमा दरबहाद वितरण, अस्थायी आवास व्यवस्थापन तथा जोखिम न्यूनीकरणका कार्यक्रम मार्फत रेडक्रस अग्रपंक्तिमा सक्रिय हुँदै आएको छ। मातृदूतको सी गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार र शैक्षिक अवस्थाको सुदृढीकरणका लागि संयुक्त बैठक सम्पन्न भएको छ। गाउँपालिका शिक्षा समितिको आयोजनामा भएको उक्त बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा पालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकको मुख्य एजेण्डा गाउँपालिकाको समग्र शैक्षिक सुधार योजना निर्माणमा केन्द्रित रहेको छ। छलफलका क्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूले आफ्नो विद्यालयको वर्तमान अवस्था, भोग्नु परेका चुनौती र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभएको छ। रिपोर्टिङका क्रममा विद्यालयका तर्फबाट भौतिक पूर्वाधारको अभाव, जनशक्ति व्यवस्थापन र प्रविधि मैत्री शिक्षाका लागि आवश्यक सहयोगका विषयमा गाउँपालिकाका सरकारका लागि सुझावका समस्याहरू प्रस्तुत गरिएको थियो। छलफलमा उठेका जिज्ञासा र समस्याहरूको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्पष्ट जवाफसहित आवश्यक निर्देशन दिनुभएको छ। अध्यक्ष राईले शिक्षा क्षेत्र पालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्राप्तिका लागि गाउँपालिका सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोही अवस्थामा गाउँपालिकाले शैक्षिक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार वितरण कार्यक्रम समेत आयोजना गरेको थियो। गाउँपालिका स्तरीय कक्षाहरूको वार्षिक परीक्षामा उत्कृष्ट नतिजालाई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी तथा विद्यार्थीहरूमा अध्ययनरत विद्यालयलाई नगद तथा प्रशंसा पत्र सहित प्रोत्साहन गरिएको छ। उक्त कार्यक्रमले विद्यार्थीलाई थप हौसला प्रदान गरेको र विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने विश्वास गाउँपालिकाले लिएको छ। कार्यक्रममा शिक्षा क्षेत्रका सरकारवालाले यस्ता समीक्षात्मक बैठक र प्रोत्साहनका कार्यक्रमले मातृभूतकोशीको शैक्षिक भविष्यलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
बेनी हाइटो पावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटल्सले हिजो आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले चैत्र 1 गतेबाट चैत्र 15 गतेसम्म आयोजना प्रभावित सुलुखुम्बु जिल्लाका स्थानीयलाई आईपीओ निष्कासन गरेको थियो। कम्पनीले स्थानीयलाई 10,40,000 कृपा शेयर निष्कासन गरेको थियो। मार्फत मोडल अनुसार आईपीओ प्रभावित क्षेत्र अन्तर्गत 10-20 कृपाका लागि आवेदन दिनेले माग गरे अनुसार नै शेयर प्राप्त गरेका छन्। 210 कृतादेखि 5,000 कृताका लागि आवेदन दिनेले समान 200 कृता पाएका छन्। ती मध्य 1484 जनाले गोला प्रथाबाट थप 10 कृता शेयर प्राप्त गरेका छन्। यस अनुदातको प्रभावितका स्थानीयले अधिकतम 210 कृतासम्म शेयर प्राप्त गरेका छन्। यस्तो प्रभावित क्षेत्र अन्तर्गत 10-50 कृताका लागि आवेदन दिनेले माग अनुसार नै पाएका छन्। 60-3,000 कृतासम्मका लागि आवेदन दिनेले समान 50 कृता पाएका छन्। ती मध्येबाट 46 जनाले गोला प्राथबाट थप 10 कृता प्राप्त गरेका छन्। यसो हुँदा प्रभावित स्थानीयले अधिकतम 60 कृतासम्म शेयर प्राप्त गरेका छन्। आंशिक प्रभावितर्फ माग गरेको भन्दा बढ़ीको आवेदन परेकाले गोला प्रथबाट शेयर बाँडफाँड गरिएको छ। यस समूहमा कुल 21,942 जना योग्य आवेदन रहेकोमा गोला प्रथाबाट 20,800 जनाले मात्र 10 कृताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी 11,045 जनाले योग्य आवेदक हात खाली भएका छन्। नेपाल धितोपत्र बोर्डले माघ 29 गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। अब कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ। कम्पनीले सोलुखुम्बुको सोलु खोलामा 19.8 मेगावाट क्षमताका पर्सोलो जलविद्युत योजना निर्माण सम्पन्न गरे विभाग राष्ट्रिय असारबाट विद्युत उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष गणेश कार्की हुन् भने अन्य संचालकमा यम कुमार श्रेष्ठ, हितेन्द्र मान प्रधान, सोनाम छिरिङ शेर्पा र पेन्दा गेल्बो शेर्पा रहनु भएको छ भने कम्पनीको सीओमा समान मानन्धर हुनुहुन्छ। सरकारी चालू आवरण सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाबाट मात्रै 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल 47 समूहका 464 आरोहीले आरोहण अनुमति प्राप्त गरेका छन्। उनीहरू मार्फत 1,28,23,925 रूपियाँ रोयल्टी संकलन भएको छ। सरकारले यस वर्ष शरद ऋतुदेखि रोयल्टी शुल्क बढ़ाएको थियो, सोही कारण यस वर्ष रोयल्टी संकलन वृद्धि भएको छ। यस वर्ष 29 मालमा 127 समूहका 1,072 जना आरोहीले आरोहण अनुमति प्राप्त गरेका छन्। उनीहरूबाट सरकारले 1,17,55,00,000 रूपियाँ बराबरको रोयल्टी संकलन गरेको पर्यटन विभागले सुनाएको छ। सगरमाथा पछि यस वर्ष लोच्चे हिमालमा 9 समूहका 110 आरोहीले आरोहण अनुमति लिएका छन्। यस्तै आमा डबलममा 9 समूहका 104 आरोहीले आरोहण अनुमति लिएका छन्। यस वर्ष कुल 80 मुलुकका आरोही हिमाल चढ़नका लागि नेपाल आएको तथ्याङ्कले देखाएको छ, जसमा सबैभन्दा धेरै चीन र अमेरिकाबाट क्रमशः 139 र 132 जना आरोही आरोहण अनुमति लिएर आएका छन्। यस्तै बेलायतबाट 72, रूसबाट 67 जना आएका छन्। सगरमाथाका लागि मात्र 55 मुलुकका आरोहीले आरोहण अनुमति लिएको उल्लेख गरिएको छ, जसमा चीनका 100, अमेरिका 67 र भारतीय आरोही 58 जना छन्। सोलु रूपकुण्ड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री वितरण गरिएको छ। कोशी प्रदेश सरकार करूणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्गता महासंघ नेपालको त्रिपक्षीय लागत साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत यी सामग्री वितरण गरिएको हो। नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न विभागका 52 साग सामग्री वितरण गरिएको छ। महिला तथा बाल बालिका शाखाकी महिला विकास निरीक्षक रीता ढुङ्गानाले दिनुभएको जानकारी अनुसार वितरण गरेका सामग्रीहरूमा श्रवण शक्ति कम भएका व्यक्तिका लागि दुई थान श्रवण यन्त्र, हिडुलमा समस्या भएकालाई दुई थान बैशाखी वितरण गरिएको छ। यस्तै शारीरिक अशक्तता भएका व्यक्तिको गतिशीलताका लागि दुई थान, तीन थान व्हीलचेयर, 16 थान वाकर वितरण गरिएको छ। दृष्टिहीन व्यक्तिको सहजताका लागि 18 थान सेतो छवि उपलब्ध गराइएको छ भने 4 थान एब्रेक्रेज
कुहिनोको सहाराले टेक्ने वैशाखी र खुट्टामा समस्या भएका लागि पाँच थानिकला पिरर वितरण गरिएको छ। यसमा अतिरिक्त शारीरिक बनावटमा समस्या भएका लाभ रहेका लागि एक थान कृत्रिम खुट्टा र भारको समस्या भएका लागि एक थान पुस्त र सपोर्ट ब्याग थ्रेस वितरण गरिएको छ। सहायक सामग्री वितरणमा सोलेदूत कुमा नगरपालिकाकी उप प्रमुख गन्दीमाय तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा लगायतले हस्तान्तरण गर्नु भएको थियो। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। विभागले सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। यसले अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशैभर सरदर भन्दा बढ़िरहने सम्भावना देखिन्छ, अर्थात बढ़ी कमी हुनेछ। जेठ 18 गतेबाट सो 14 गतेसम्मको 4 महिना अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण छ। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेसको पूर्वी भाग, कोशी प्रदेशको दक्षिण भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। यसै सुदूरपश्चिमको धेरै जसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। यस्तै कर्णाली प्रदेशको उत्तरी भाग र कोशी प्रदेशको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% छ। देशका बाँकी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट लाउटलुक फोरमको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभर 80% पानी पर्छ। ओखलढुङ्गा जिल्लाको सिद्धेश्वर नगरपालिका आठसले स्थित चम्पा देवी माताको मन्दिर परिसरमा 5 लाख रूपियाँ लागतमा टुङ्गे धारा निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजित बजेट मार्फत धारा निर्माण गरेको वडाध्यक्ष एकराज तामाङले जानकारी दिनुभएको छ। यसैबीच खुट्टाङको पिपलासगढ़ी गाउँपालिकामा आगामी जेठ पहिलो साता हनी हटिङ महोत्सवको आयोजना हुने भएको छ। लोपन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिका जेठ 8 गते फेदीमा महोत्सवको आयोजना गर्न लागेको हो। नेपाल सरकारले निर्धारण गरेको सयवटा पर्यटकीय गन्तव्यमा पर्ने मन्दम ट्रेलसँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले वीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्धनमा ठूलो सहयोग हुने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ। कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफ्नो कार्यकालको 100 दिन पूरा भएको अवसरमा मन्त्रालयले सम्पादन गरेका 100 मुख्य उपलब्धि सार्वजनिक गर्नुभएको छ। 100 दिनमा 100 उल्लेख्य कार्य शीर्षकमा शुक्रबार सार्वजनिक गरेको सूचनामा पर्यटन प्रबन्धन, वन व्यवस्थापन, जैविक विविधताका संरक्षण तथा सुशासनका क्षेत्रमा गरेका कार्यहरू समेटिएको छ। मन्त्री पराजुलीले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोशी प्रदेशले गण्डकी मधेस र बागमती प्रदेशसँग पर्यटन प्रबन्धनका लागि द्विपक्षीय समझदारी गरेको जनाएको छ। यस्तै पोखरा विराटनगर सिधा हवाई सेवा पर्यटकीय बस संचालनका लागि पहल गरेको समेत उल्लेख गरिएको छ। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपाल ए टोलीले अमेरिकालाई 3-0 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49/1 बलमा 7 विकेट गुमाएर भेट्टाएको थियो। नेपाल एका मयन यादवले 72 रन बनाएका छन्। अमेरिकाका मिनेन्द्र कुमारले 2 विकेट लिएका छन्। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 100 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका स्मिथ पटेलले शतक बनाएका छन्। पटेल 108 बलमा 116 रन जोडेर आउट भएका थिए। नेपालीका पवन सदापले 2, विपिन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रसिद खान र नारायण जोशीले 1-1 विकेट लिएका छन्। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको छ।
हवस्त बिहान 7 बजे को सोलो समाचार अंजु कार्की विदा हो बिहान 10 बजे सोलो हलचल लेकर फिर आऊ सूचना शिक्षा और स्वस्थ मनोरंजन का सोलो एफएम सुन्दर रहन्छ।

0: हो आज मेरे जन्मदिन हो याद तो
1: संसार की सब भन्दा राम्री मेरी प्रिय मायालु हजुर को जन्मदिन मैं कसरी बोलूंगा आंखा बंद कर
0: हजुर बंद कर
1: अब आंखा खोला तो
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी

0: विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।
1: बन्जु तिमी त विदेश जान लाग्यो रे। हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा चलाउनु हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जान नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन हो।

0: सुना दुपकुंड आयल फॉर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहां डीजल पेट्रोल तपाईले समय में तुरंत उपलब्ध छ। संपर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलीफोन 0385-20-43 नमुना दुपकुंड आयल फॉर्म स्टोर प्रोपाइटर करण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुपकुंड आयल फॉर्म स्टोर संगे न्यू आई सॉ मोटर पार्ट्स एंड सप्लायर्स में संपूर्ण गाड़ी मरमत संबंधी सेवा उपलब्ध छ। यहां साना तथा ठूला जुनसुक गाड़ी मरमत कर संपर्क रमीला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुंड आयल फॉर्म स्टोर सोलू दुधकुंड नगरपालिका साथ गारमा थोर बौद्ध सुलुखुंडू
1: बाबा म आज स्कूल जाने मन छैन खाने जाने नै है
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिक्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिएन
6: ए के भो दौडिदिई त आइस त
5: है हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: हाम्रो के दोष सर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त होइन सर।
0: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टे जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
2: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा। एकपटकलाई छोडिदिनुहोस् सर।
0: अब कानूनले त्यसो भन्दैन। बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सम्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन।

0: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन।

0: Michelin.
1: World's number one tire brand.
2: Classic Deco 16th anniversary offer. Jati ma paayu, kheti ma paayu. Budget ka package ka paayke rozai ko. Abo internet TV, the Wi-Fi 6 router pani kheti mai paayincha. Classic Deco khune pani plan kharid ma harek hafta. 3 jana lai 3 mahina internet bonus. Ta masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 980-100-4477. Classic Tech. Jati ma paayu, kheti ma paayu.
3: के तपाईं झाड, कम्मर, घुडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू:
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: हरे कृष्ण कृष्ण।
1: ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन हो।
4: नयाँ वर्ष 2083 सैमसङका ग्लोबल नम्बर वन टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सल्ट एक्सेलमाटिक निशुल्क, र टिभीहरूमा 12 महिनासम्मको नेटिभी प्याकेज निशुल्क पाउनुहोस्। सैमसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट शुरूआत सजिलो लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको इएमआई 7.99% ब्याज लागू हुनेछ।
5: Isn't it amazing when the internet just works? For binge watcher to binge

0: Subisu, good fiber, exceeding expectation.
1: गोदावरी नगरपालिका को अत्यंत जरूरी सूचना यस नगरपालिका भित्र संचालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका

0: सही ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख कार्यालयद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान गरिने। नेपालको एटोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब हुँदा खबर। पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डु उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। तराईका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक पल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ। कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ। नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ। सुक्खा जात अनि हिले छरूवा धान खेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसानलाई सल्लाह दिएको हो। मध्य पूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनु पर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्य पूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्च स्तरीय कार्यदलले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्द्वबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, रेमिट्यान्स, वैदेशिक मुद्रा संचिति, भुक्तानी संतुलन तथा ऊर्जा, ईन्धन, खाद्यान्न, औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसँग अहिले महँगीले समेत असर पारेको छ। संघीय संसदका दुवै सदनको अधिवेशन पर्सि वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ। सभामुख डोल प्रसाद आर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रंगरोगन, आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आयव्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाने विधेयकमाथि छलफल हुनेछ। सभामुख कार्यालयले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समय सीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रीनविच बरोको प्लम स्ट्रीट इन ग्लेन्डरमा नेपाली मूलका पूर्व मेयर जीत रानाघाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै उहाँकी श्रीमती गौमाया गुरूङ पनि बरोको एब्युड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाघाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। प्लम स्ट्रीट इन ग्लेन्डरमा 3 वटै सीट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। रानाघाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीओडमा पनि 3 वटै सीट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानुर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। त्यही बरोको बेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ 551 मतसहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मतसहित निर्वाचित प्रतीक्षा गुरूङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवर्जेड वरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1991 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदी बन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोसलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरानबीच पनि हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहेको दावी गर्नुभएको छ। अब खेल खबर नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल शुरू हुनेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ। यसअघि अस्ति भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपाल पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि यो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला शुरू हुनेछ। चारभन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सि राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न मार्गको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोर। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान हुने। नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुने अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: मेरी चोडको काख
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
4: मेरबाट टाढा
1: सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954481। वेबसाइट झुले.com.np। सुन त मेरो कपडा प्याकिङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
1: ए हो र? अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0574-94-33-4-93-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जन भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुरको खरीपातीमा नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको 1 हप्ता पुग्न लागेको छ। गलखुट संक्रमण लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ
5: दीदी सुन तो नहीं ढुका खोल की भाई रात क्या दीदी आँखी दीदी भित्र हेन न मैं लाइक आज घर में कोई झंडा मौका सोते मृत्यु तल को मैला दाई आगे आगे दीदी
6: मैला दाई पक्स मैं फोन कर हेलो माया वडा सदस्य यहाँ जबरजस्ती भर एकजना महिला आउनु भएको छ पढी पठाइदिनु हुन्छ कि ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
7: हो काकी के को सुंदर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
7: के रे नाम त भर्खर 17 कि लाग्यो होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गर्यौं
7: राइट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा तिमी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगि गरेको बिहे सो त बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: चालकले एम्बुलेन्स सेवामा देखेका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश हरियालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर संचालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने, एम्बुलेन्सलाई संचालनमा रोक लगाउने समितिले जनाएको छ।
1: जेनेवामा रहेको नेपालको स्थायी नियोगले बुद्ध जेनेवा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेवा महासन्धिको मानवीय मूल्य मान्यता सँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
0: नेपाल दर्पणमा रंग दर्पण सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5242-5523। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्तो समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
2: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
2: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696-98514-2463।
4: हर घर ये था, हर घर में प्रकट ये बनने साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे विश्व को सुनवाई टीवी में।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै द्वितीय शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो।

0: यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका सुदेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि वहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जीतपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्रै गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित रियासी र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मुलपानले क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले, हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिका खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गते जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवेणी क्रिकेट संघशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश केवाली। आजको रंगदर्पण सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्तिमा केन्द्रित छ।
2: म तिमीलाई यहाँबाट छिट्टै नै लगाएर लिएर जानेछु अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउँदैछु।
1: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाइ छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाई अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संघारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिरेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

बिहारमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढ़ेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा ताट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य।

0: असहमति हुन सक्छ। तर धेरै जस्तो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कला मैत्री हुन सक्दैन। तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनीतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने तत्काल आवश्यकता देखिएको छ।
1: भने तिमीहरूलाई पढे किन चाहियो कि तिमीहरूको आमाले डिग्री मार्न थाले?
2: यति गर्दैन सचिन, छोरीले साह्रो पढ्ने गर्दैछ कि।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो। तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

0: चलचित्र भनेको कला र पसिनाको मिश्रण हो। यसलाई जोगाउनु निर्माता, नियामक निकाय र समाजको साझा उत्तरदायित्व हो। प्रदर्शनको मुखमा गरिने अवरोधले न्यायभन्दा बढ़ी अन्याय र क्षति निम्त्याउने भएकाले कुनै पनि विवादलाई अन्तिम प्रहरसम्म कुरेर बस्नु हुँदैन। सहकार्य, समन्वय, संवाद र कानूनी स्पष्टता नै यस समस्याको दिगो समाधान हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बीचमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन। अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिममा नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरूरी देखिन्छ।
2: दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक कुनै पटक
3: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जैविक क्षमता 4296 मेगावाट पुग्यो, 900% जनसंख्या विद्युतको कभरेज पुगेको सरकारको दावी।
3: पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय, संवाद र कानूनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै
2: सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँग

speaks to your heart. Solo FM 101.2 MHz.

0: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
1: प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

जय मसीह नमस्कार श्रोता मित्र स्वागत है कार्यक्रम नारियासमा नारियासा ठीक ने पावद्वारा नियमित प्रसारित वीडियो कार्यक्रम हो जो हरेक हप्ता तपाईले आफ्नो नजिक एक एफएम स्टेशन सुन्न सक्नुहुन्छ। मेरो नाम ममता नेपाली हो र कार्यक्रम को बारे में यदि तपाई पहिलो चोटि सुन्दै हुनुहुन्छ र कार्यक्रम कस्तो कार्यक्रम हो के हो भन्ने तपाईलाई लाग्दैछ भने कार्यक्रम नारी आशा तपाई र म जस्तै दिदी बहिनी को लागि विशेष रूप में तैयार गरिएको कार्यक्रम हो जहां हामी कुराकानी गर्छौं हाम्रो फेथ को बारे में हाम्रो विश्वास हाम्रो आस्था को बारे में विशेष हाम्रो सृष्टिकर्ता परमेश्वर में भएको हाम्रो आशा को बारे में हामी कुरा गर्छौं र साथसाथै हाम्रो जीवनसँग दैनिक जीवनसँग सम्बन्धित विभिन्न विषय वस्तु में हामी कुराकानी गर्दछौं। यदि तपाई हाम्रो नियमित श्रोता हुनुहुन्छ भने तपाईलाई राम्रोसँग थाहा छ हामी कार्यक्रम में के कस्ता कुराकानी गर्छौं र तपाई कति को आश्वासित हुन सक्नुहुन्छ कार्यक्रम बाट भनेर आज को कार्यक्रम में भी तपाईलाई आश्वासित गर्नको लागि मसँग केही विषयहरू छन् र यदि तपाई नियमित श्रोता हुनुहुन्छ भने आज हामी के बारे में कुरा गर्दैछौं अथवा यो महिनाभरि नै हामी के को बारे में कुरा गर्दैछौं भन्ने तपाईलाई थाहा छ। कार्यक्रम में नारी आशामा यो महिनाभरि नै हामी प्रेग्नेन्सी को बारे में कुरा गर्दैछौं र एउटा होल सब्जेक्ट प्रेग्नेन्सी हो भने त्यसलाई टुक्र्याएर हरेक हप्ता पांच हप्तासम्म हामी केही नयाँ कुराहरू सिक्ने र एकअर्कालाई फाइदा हुने कुराहरू गर्ने हामी चनौती गरिराखेका छौं। आजको कार्यक्रममा पनि हामी प्रेग्नेन्सी सँगै सम्बन्धित एउटा विषयमा कुराकानी गर्नेछौं तर त्योभन्दा अगाडि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने धेरै धेरै बधाई छ। परमेश्वरले तपाईँको जीवनमा दिनुभएको यो आशिष यो खुसीको लागि परमेश्वरलाई धन्यवाद छ र तपाईँ आफ्नो एकदमै राम्रो वास्ता गरिराख्नु भएको छ होला भन्ने पनि म आशा लिन्छु। कार्यक्रम शुरू गरौं। कार्यक्रम अन्तिम समय सुन्नुहोला। कार्यक्रममा आज पक्कै पनि तपाईँलाई फाइदा हुने कुराहरू तपाईँले सुन्न सक्नुहुन्छ। यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्न भने पनि तपाईँको लागि पछि काम लाग्न सक्छ अथवा तपाईँको चिन्जानमा साथीभाइ तपाईँको छिमेकमा र परिवार अरू कोही गर्भवती हुनुहुन्छ भने उहाँहरूको निम्ति पनि तपाईँले कार्यक्रम सुनेर उहाँहरूलाई सहायता पुर्याउन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रम शुरू गरौं। प्रिय श्रोता मित्र, अस्तिको हप्ताको कार्यक्रम तपाईँले सुन्नु भएको थियो भने अस्तिको हप्ता चाहिँ बेसिकल्ली हामीले प्रेग्नेन्सी चाहिँ कसरी परमेश्वरको योजना हो अथवा प्रेग्नेन्ट हुनु अथवा बच्चाको जुन हुर्काईको भलाइको र जन्मको जुन प्रक्रिया छ त्यसको निम्ति परमेश्वरले कसरी हामीलाई तयार गर्नुभएको छ अथवा यो परमेश्वर को इच्छा भित्रको कुरा हो है भन्ने विषयमा हामीले कुरा गरेका थियौं भने आज हामी कुराकानी गर्दैछौं प्रेग्नेन्सीको समयमा हाम्रो हेल्थको बारेमा हाम्रो स्वास्थ्यको बारेमा अथवा हाम्रो फिजिकल स्वास्थ्यलाई चाहिँ हामी कसरी हेरविचार गर्न सक्छौं के कस्ता कुराहरू चाहिँ एकदमै धेरै महत्वपूर्ण छन् भन्ने कुरा चाहिँ हामीले आजको कार्यक्रममा यहाँहरूसँग बाँड्ने हामीले जमर्को गरेका छौं। ध्यान दिएर सुन्नुहोला र यो तपाईँको लागि एकदमै फाइदाजनक हुन सक्छ। यदि केही कुराहरू अघि बाटै हुन त जब तपाईँ आफू प्रेग्नेन्ट छौ भन्ने थाहा पाउनुभयो त्यो दिनदेखि नै तपाईँले आफ्नो स्वास्थ्यको पहिले भन्दा धेरै राम्रोसँग वास्ता गर्न सुरु गरिसक्नु भएको छ होला। म आफै पनि प्रेग्नेन्ट छु र यो मैले आफैले पनि अनुभव गरेको कुरा हो। म एकदमै मुख बाँड्न नसक्ने होइन एकदमै पिरो खानुपर्ने एकदमै खानेकुरामा चाहिँ मुख बाँध्ने या कन्ट्रोल गर्न नसक्ने मानिस म हुँ। तर जस्तै मैले थाहा गरेँ कि मेरो घर जमा चाहिँ अब बच्चा हुर्किँदैछ र प्रेग्नेन्ट छु भन्ने थाहा पाएपछि त्यो स्वत कति बानीहरू परिवर्तन हुने रहेछन्। मैले योभन्दा अगाडि मुख बाँध्न नसकेका कुराहरू पनि मैले मुख बाँध्न थालेँ किनकि अब यो मेरो मात्र शरीरको कुरा होइन तर मेरो शरीरभित्र हुर्किँदै गरेको अर्को व्यक्ति या भनौँ सानो मान्छेको पनि स्वास्थ्यसँग यो सम्बन्धित भएको कारणले मैले खानेकुराले चाहिँ मेरो गर्भमा हुर्किराखेको बच्चालाई पनि असर गर्छ है उसलाई पनि राम्रो खाए राम्रो नराम्रो खाए उसलाई पनि नराम्रो हुन्छ भन्ने कुरा भइसकेपछि चाहिँ अब यो मसँग मात्रै या मेरो मात्र व्यक्तिगत निर्णयसँग सम्बन्धित भएन अनि त्यो एउटा जिम्मेवारीपनाको बोझले पनि कति कुराहरू आफै परिवर्तन हुँदो रहेछ र अरू बेलामा भन्दा हामी एकदम राम्रोसँग आफ्नो स्वास्थ्यको विचार गर्न थाल्छौँ तर पनि कति कुराहरू यदि पहिलोचोटि हामी आम
अवस्थामा भन्दैछ नि पहिलोचोटि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने चाहिँ कति कुराहरू थाहामा हुन सक्छ, कति कुराहरू हामीले योभन्दा अगाडि खोज खबर पनि गरेका हुँदैनौँ, र अब हुन त परिवारमा हाम्रो परिवारमा छिमेकमा अरू पनि यो जर्मुदात भएर जानुभएको हुँदा कति कुराहरू थाहा हुन्छ, तर स्पेसिफिकली यही नै कुरा हुन्छ है भन्ने चाहिँ कतिचोटि थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ आजको कार्यक्रममा हामी विशेष गर्भावस्थाको समयमा चाहिँ एउटा महिलाले आफ्नो स्वास्थ्यको कसरी हेरविचार गर्नुपर्छ, के गर्न सकिन्छ भन्ने बारेमा हामी कुराकानी गर्नेछौँ। परमेश्वरको वचनले पनि हामीलाई भन्छ कि हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर हो, उहाँको वासस्थान हो भनेर भन्छ। तपाईँले यो कुरा पहिलो कोरिन्थीको पुस्तक छको छ अध्यायको 19-20 तपाईँले हेर्न सक्नुहुन्छ कि कसरी हाम्रो मन्दिर चाहिँ टेम्पल अफ द होली स्पिरिट भनेर भन्छ, होइन, पवित्र आत्माको मन्दिर हो, परमेश्वरको वासस्थान हो, परमेश्वर बस्ने ठाउँ हो भनेर हाम्रो शरीरलाई बाइबलले पनि बताएको छ। त्यसकारण गर्भावस्थामा मात्र हुनु तर अरू बेलामा पनि हामीले हाम्रो स्वास्थ्य हाम्रो शरीरको चाहिँ राम्रो हेरविचार गर्नुपर्छ भन्ने कुरा बाइबलले हामीलाई सिकाउँछ। तर गर्भावस्थामा अरू पनि धेरै कुराहरू हुन्छन् जुन कुरा चाहिँ सामान्य अवस्थामा भन्दा अझ बढी याद गर्नुपर्ने हुन्छ। त्यसकारण आजको कार्यक्रममा हामी यी बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। अब हाम्रो स्वास्थ्यको हेरविचार गर्ने अथवा जब स्वास्थ्यको कुरा हुन्छ तब सँगसँगै हामीले खाने खाना पनि यसमा जोडिएर आउँछ, किनकि एउटा शरीरको लागि स्वस्थ शरीरको लागि उचित खानेकुराहरूको महत्व कति हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यसकारण आजको कार्यक्रम खानेकुराहरूमा चाहिँ शुरू गरौं। यदि तपाईँ आफ्नो प्रेग्नेन्सीको जर्नीमा एकदमै आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ, होइन, एकदमै हेल्दी आफूलाई राख्न चाहनुहुन्छ, आफूलाई र आफ्नो गर्भमा हुर्किराखेको बच्चालाई पनि तपाईँले एउटा स्वस्थ शरीर तपाईँ दिन चाहनुहुन्छ भने तपाईँले आफूले खाने खानेकुराहरूमा चाहिँ एकदमै होस पुर्याउनु जरुरी छ। तपाईँ के खानुहुन्छ, तपाईँले खाइराखेको खानामा फलफूलहरू समावेश छन् कि छैनन्, हरियो सागपात समावेश छन् कि छैनन्, प्रोटिन जुन विशेष अण्डा मासुबाट पाइन्छ त्यो प्रोटिन, अरू पनि विभिन्न खानेकुराबाट प्रोटिन पाइन्छ त्यो तपाईँले पाइराख्नु भएको छ कि छैन, गेडागुडीहरू या अन्नहरू तपाईँले खाइरहनु भएको छ कि छैन, यसले तपाईँ र तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यलाई धेरै फरक पार्दछ। हाम्रो समुदायमा विशेष गरी अब प्रेग्नेन्ट हुँदा या गर्भवती हुँदा चाहिँ एकदमै पिरो अमिलो खान मन लाग्छ भन्ने पनि कुराहरू छ, सबैको केसमा त्यही नै हुन्छ भन्ने पनि छैन, र प्रेग्नेन्ट हुने बित्तिकै पिरो अमिलो मात्रै खानुपर्छ भन्ने पनि छैन, केही हदसम्म हामी खान सक्छौँ, विभिन्न कुराहरू छन् आफूलाई खान मन लागेको खानेकुरा खानुपर्छ भन्ने पनि एउटा कन्सेप्ट छ, होइन, प्रेग्नेन्सीमा चाहिँ मन लागेको कुरा खानै पर्छ भन्ने पनि छ, तर हामी कुन हदसम्म खान्छौँ त्यो खानेकुरालाई, होइन, मानव तपाईँलाई एकदमै पिरो अमिलो खान मन छ मन पनि लाग्छ जुन सामान्यतया पनि हामीलाई लागिराखेकै हुन्छ, तर तपाईँले खानेकुरालाई चाहिँ सन्तुलित बनाउनु पर्यो। अब तपाईँ मन लागेको छ भनेर पिरो अमिलो मात्रै खानुहुन्छ भने त्यसले पक्कै पनि तपाईँको शरीरलाई तपाईँको गर्भमा हुर्किँदै गरेको बच्चालाई फाइदा गर्दैन। अब मन लाग्दैन भनेर तपाईँले जस्तो प्रोटिन आउने अथवा सागसब्जी या फलफुल मलाई खान मन छैन भनेर तपाईँले त्यो खानु नै भएन भने त्यसबाट पाउने पौष्टिक तत्व कसरी तपाईँको शरीरले र कसरी तपाईँको बच्चाले पाउला। त्यस कारणले गर्दा तपाईँ के खानुहुन्छ त्यसलाई सन्तुलित तरिकाले खान तपाईँले सक्नु पर्यो। आफूले खाने खानामा फलफुललाई पनि समावेश गर्नुहोस्, सागसब्जीलाई समावेश गर्नुहोस्, गेडागुडी अन्नलाई समावेश गर्नुहोस्, प्रोटिनलाई समावेश गर्नुहोस्, यसलाई मिलाएर खाने गर्नुले तपाईँको शरीर स्वस्थ हुन्छ र साथसाथै यसले तपाईँको बच्चालाई जुन तपाईँको पेटमा हुर्किँदैछ त्यो बच्चाको लागि पनि राम्रो वातावरण सृजना गर्छ ताकि ऊ असल प्रकारले विकसित हुन सकोस्। अब तपाईँले खाने खानामा तपाईँले महत्वपूर्ण रूपमा चाहिँ तपाईँले आइरन पाइराख्नु भएको छ कि छैन, क्याल्सियम पाइरहनु भएको छ कि छैन, अथवा तपाईँले खाने खानाबाट तपाईँले तपाईँको शरीरलाई चाहिने खालका पौष्टिक तत्वहरू पाइरहनु भएको छ कि छैन जसले चाहिँ तपाईँको बच्चाको विकासलाई पनि असर गर्छ, ती कुराहरू तपाईँले आफ्नो खानामा समावेश गर्नुभएको छ कि छैन भन्ने कुराहरू पनि एकदमै ठूलो महत्व
बनाउनु पुरा छ। त्यसकारणले गर्दाखेरि तपाईँले आफ्नो खानालाई सन्तुलित बनाउनुहोस्। एक थोक मात्र मनपर्छ भने त्यही मात्रै थोक खाने, अथवा कुनै मन पर्दैन भने त्यसलाई छुँदै नछुने चाहिँ नगर्नुहोस्। तपाईँले आफ्नो शरीरको लागि र बच्चाको लागि सबै कुरालाई सन्तुलित तरिकाले खान जरुरी हुन्छ। हामी भजन संग्रहको माफ गर्नुहोस् हितोपदेशको पुस्तकलाई हेर्छौँ भने हितोपदेश 31 पूरै खण्डमा एउटा उच्च चरित्र भएकी पत्नीको एउटा महिलाको बारेमा त्यसले वर्णन गरेको छ। अनि त्यसको तपाईँले 15 पदमा हेर्नुहुन्छ भने त्यहाँ पनि खानेकुराको जोगो गर्ने कुराको बारेमा लेखिएको छ। जस्तो 31:15 लेखिएको छ, हितोपदेश 31:15 पदमा तिनी राति नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तजाम गर्छिन्। अब एउटा श्रीमती भएको कारणले गर्दा र आमा बन्दै गरेको अवस्थाको महिला भएको कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रभित्र पर्ने कुरा रहेछ, खानाको इन्तजाम गर्ने कुरा। होइन, हामी हाम्रो परिवारको लागि खाना जुटाउँछौ, हाम्रो परिवारलाई के खानेकुरा चाहिँ जरुरी छ, होइन मेरो परिवारलाई चाहिँ के खानेकुरा मैले कसरी दिनुपर्छ भन्ने चाहिँ एउटा उच्च चरित्र भएकी पत्नी नयाँ स्त्रीमा हुनुपर्ने गुण रहेछ। र तपाईँ र म पनि यदि आमा बन्दैछौँ भने पक्कै हामी कसैको श्रीमती हौ, पत्नी हौ, त्यस कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रमा हुनुपर्ने कुरा रहेछ भन्ने पनि हामी थाहा पाउँछौँ। र विशेष अब तपाईँ प्रेग्नेन्ट हुँदा र तपाईँले आफ्नो र बच्चाको कति धेरै वास्ता गर्नुपर्छ भन्ने कुराहरूले पनि खानासँग सम्बन्धित भएर आउँछ। त्यसकारण राम्रो खाना खानुहोस्, पौष्टिक कुराहरू खानुहोस्, ताकि तपाईँको र तपाईँको बच्चाको शरीर स्वस्थ रहन सकोस्।

कार्यक्रममा पुनः स्वागत छ। तपाईँ नारी आशा सुनिराख्नु भएको छ र आज हामी विशेष गर्भावस्थाको बेलामा आफ्नो शरीरलाई स्वास्थ्यलाई कसरी हेरचाह गर्ने, कसरी स्वस्थ बनिराख्ने भन्ने बारेमा कुरा गरिरहेका छौं। अब यही बारेमा कुरा गर्दा एकछिन कुराकानी गरौं व्यायामको बारेमा। अब हामी नेपालमा भएका महिलाहरूको लागि यसै पनि कतिचोटि हाम्रो शरीर एकदमै एक्टिभ भइराखेको हुन्छ, किनकि हामी घरको काममा हामी व्यस्त हुन्छौं र हाम्रो घरहरू विशेष यदि हामी गाउँतिर बस्छौं अथवा केही शहरदेखि अलिक टाढा अथवा शहरमै पनि बस्छौं भने हाम्रो जीवनशैली त्यति धेरै एडभान्स भइसकेको छैन जस्तो विदेशहरूतिर हुन्छ। विदेशमा हरेक कुराको निम्ति चाहिँ एउटा खालको मेसिनरी कुराहरू हुन्छन्, दैनिक जीवनमा गर्ने घरधन्दाकै काममा पनि कति धेरै कुराहरू चाहिँ मेसिनबाट हुन्छन् जसको कारण उनीहरू हामीभन्दा शारीरिक रूपमा अलिकति कम मेहनत गर्छन्। होइन, अब कुनै कुनै सबै केसमा त्यसो भन्न मिल्दैन, जस्तो केही मानिसहरू भाँडा धुने मेसिन प्रयोग गर्छन्, लुगा धुने मेसिन प्रयोग गर्छन्, होइन सफा गर्नको लागि पनि मेसिनहरू या भ्याक्युमहरूको प्रयोग हुन्छ, जसको कारणले गर्दा उनीहरूले घरकै काम गरे पनि हामी नेपाली महिलाहरूले भन्दा अलिकति कम मात्रै मेहनत गर्नुपर्छ। तर अब हाम्रो केसमा कुरा गर्ने हो भने हामी कति सफा गर्नेदेखि लुगा धुने भाँडा धुनेदेखि लिएर हरेक कुराहरू हामी फिजिकली गरिराखेका हुन्छौँ, जसको कारणले गर्दा पनि हामी केही रूपमा भन्ने हो भने हामी फिजिकली एक्टिभ हुन्छौँ, शारीरिक रूपमा हामी एकदमै सक्रिय नै भएर काम गरिराखेका हुन्छौँ। यदि तपाईँ त्यो खालको एउटा परिवेशमा तपाईँ हुनुहुन्न भनेदेखि पनि यो गर्भावस्थाको बेलामा आराम गर्नु जति महत्वपूर्ण छ, व्यायाम गर्नु पनि त्यति नै महत्वपूर्ण छ। अब यदि तपाईँलाई तपाईँको डाक्टरले नै कुनै कारणवश तपाईँलाई केही काम नगर्नुहोस् या कहिले काहीँ कस्तो हुन्छ भने बच्चाको या तपाईँको स्वास्थ्यको कन्डिसनको कारणले गरेर कहिले काहीँ चाहिँ बेड रेस्ट गर्नुहोस् अथवा खाटबाट नओर्लिनुहोस्, हलचल नगर्नुहोस्, यति दिन यति हप्ता चाहिँ आराम गर्नुहोस् भनेको छ भने त्यो कुरालाई तपाईँले मान्नै पर्यो। तर यदि होइन भनेदेखि तपाईँले आफू गर्भ छु भन्दैमा केही पनि गर्नै हुँदैन भन्ने चाहिँ होइन, तपाईँको शरीर जति चल्छ, जति तपाईँ सक्रिय हुनुहुन्छ, जति तपाईँ व्यायाम गर्नुहुन्छ, त्यसले तपाईँलाई उति नै फाइदा पुर्याउँछ। यसै पनि व्यायाम त हरेक मानिसको लागि फाइदा पुग्ने नै कुरा हो। यसले तपाईँको शरीरलाई एक्टिभ बनाइराख्छ, सक्रिय बनाइराख्छ, तपाईँको शरीरमा बोसोलाई पगाल्ने काम गर्छ, तपाईँलाई एकदमै तन्दुरुस्त राख्छ, फुर्तिलो राख्छ। त्यसै पनि यसका फाइदाहरू धेरै छन्। अनि प्रेग्नेन्सीको अवस्थामा पनि यदि तपाईँ सक्रिय रूपमा हुनुहुन्छ, तपाईँ आफूले सक्ने सामान्य कामहरू गरिराख्नु भएको छ, हिन्डुल गरिराख्नु भएको छ, व्यायाम गरिराख्नु भएको छ भनेदेखि यसले तपाईँलाई र तपाईँको बच्चालाई अझै डेलिभरीको निम्ति पनि तयार गराउँछ र तपाईँको शरीरलाई पनि अझ बलियो बनाइराखेको हुन्छ। तर विचार पुर्याउनु पर्ने कुरा चाहिँ हामीले अरू बेलामा जस्तो एकदमै गर उठाउने अथवा एकदमै भागदौड गर्ने काम चाहिँ हामीले गर्नु हुँदैन, तर पनि आफ्नो शरीरलाई सकेसम्म चाहिँ हामीले एक्टिभ राख्ने या सक्रिय राख्ने चाहिँ कोसिस गर्नुपर्दछ। अब हामीले व्यायामको त कुरा गर्यौं, तर अब एकछिन थकाइको पनि कुरा गरौं है त। प्रेग्नेन्सीको समयमा हामी यस्तो नमजाले थाक्छौं कि त्यस्तो थकाइ हामीले सम्भवतः अरू बेलामा कहिले अनुभव गरेकै हुँदैनौं। र कतिचोटि दाजुभाइले या श्रीमानले होइन अब या घरमा हुने अन्य पुरूषहरूले यो कुरा उहाँले अनुभव गर्नुभएको हुँदैन, त्यस कारण कस्तो खालको थकाइ हो भन्ने कुरा उहाँहरूले बुझ्नु हुँदैन। हाम्रो शरीर जब हामी गर्भवती हुन्छौँ, हाम्रो शरीरमा भएका हरेक अङ्गहरूले चाहिँ एक्स्ट्रा काम गरिराखेका हुन्छन्, किनकि एउटा सिङ्गल मानिस हाम्रो शरीरभित्र बन्दै गरेको हुन्छ। अनि शारीरिक रूपमा चाहिँ हाम्रो अङ्ग प्रत्यङ्गले अरू बेलाभन्दा डबल मात्रामा काम गरिराखेका हुन्छन्। हाम्रो मुटुले अरू बेलाभन्दा छिटो छिटो रगतलाई पम्प गर्ने काम गरिराखेको हुन्छ। अरू पनि विभिन्न अङ्गहरू हुन्छन् जो चाहिँ अब हुर्किँदै गरेको एउटा बच्चा सँगै रहेर चाहिँ हाम्रो शरीरले काम गरिराखेको हुन्छ। र अरू पनि विभिन्न खालका परिवर्तनको माध्यमबाट भएर हामी जान्छौँ, जसको कारणले गर्दा गर्भावस्थाको बेलामा छुट्टै खालको थकाइको महसुस हामी गर्छौँ। हाम्रो शरीरमा तागत हुँदैन, विशेष गरी यदि तपाईँ प्रेग्नेन्सीको या गर्भावस्थाको सुरुवाती महिनाहरूमा हुनुहुन्छ या पहिलो दोस्रो तेस्रो महिनामा तपाईँ हुनुहुन्छ भने तपाईँले अझै धेरै थकाइको महसुस गर्नुहुन्छ। तपाईँलाई केही काम गर्न जाँगर पनि चल्दैन, तपाईँसँग शरीरमा
शक्ति पनि हुँदैन तपाई एकदमै गाह्रो अवस्थामा हुनुहुन्छ त्यसकारणले गर्दा प्रेग्नेन्सी भरिने यो 9 महिनासम्म भने हाम्रो शरीरलाई अरू बेला भन्दा अरू सामान्य बेला भन्दा धेरै आरामको आवश्यकता पर्दछ चाहे तपाई एकदमै धेरै काम गर्नुहोस् या नगर्नुहोस् तपाईलाई अरू बेलामा भन्दा सामान्य बेला भन्दा धेरै मात्रामा आराम गर्नुपर्ने आवश्यकता पर्न जान्छ जसको कारणले गर्दाखेरि चाहिँ तपाई यदि यी कुरालाई व्यवस्था गरेर एकदमै नर्मल बन्ने कोसिस गर्नुहुन्छ भने कहिले काहीँ त्यसले तपाईँलाई हार्म पनि गर्छ या तपाईँलाई असर गर्छ या तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चालाई असर पनि गर्छ अब थकाइ मार्ने कुरा त प्रेग्नेन्सीमा मात्र होइन तर अरू बेलामा पनि स्वयं यीशु ख्रीष्टले पनि हामीलाई थकाइ मार्ने कुरामा एकदमै महत्व दिएर हामीलाई विभिन्न पदहरूबाट उहाँले इन्करेज गर्नुभएको छ यदि तपाईँले मत्तीको पुस्तक 11 28 30 हेर्नुहुन्छ भने उहाँले के भन्नुहुन्छ हे थाकेका र बोझले दबिएका हो म कहाँ आऊ हुनको तपाईँले यसलाई अरू पनि विभिन्न तरिकाले यो वचनलाई प्रचार गरेको तपाईँले सुन्नु भएको छ होला विभिन्न तरिकाले यसको व्याख्या गरिएको छ होला तर ओभरअल हामी बुझ्छौँ भने हामीले थकाइ गर्न कति थकाइ मार्न कति महत्वपूर्ण छ अथवा हामीसँग थकाइ मार्ने एउटा त्यो ठाउँ छ है अथवा हामी यसैमा चाहिँ त्यो विश्राम पाउन सक्छौँ है भन्ने कुरा पनि यो पदले हामीलाई सिकाउँछ त्यसकारण यदि तपाईँ गर्भावस्थामा हुनुहुन्छ एकदमै थकित हुनुहुन्छ तपाईँ केही गर्न सकिरहनु भएको छैन भने यसुको नजिक जानुहोस् उहाँमा विश्राम तपाईँले पाउनुहुनेछ शारीरिक रूपमा पनि अनि आत्मिक रूपमा पनि मानसिक रूपमा पनि उहाँले तपाईँको सम्पूर्ण थकाइलाई मेटाउन सक्नुहुन्छ र तपाईँलाई एउटा नयाँ ताजा पनि उहाँले दिन सक्नुहुन्छ त्यसकारण प्रेग्नेन्सीकै दौरानमा जब जब तपाईँ एकदमै थकाएको महसुस गर्नुहुन्छ एकदमै थाकेको महसुस गर्नुहुन्छ यीशुको नजिक जानुहोस् र उहाँमा तपाईँले विश्राम पाउनुहुन्छ जस्तो उहाँको वचनले हामीलाई प्रतिज्ञा गरेको छ गर्भावस्थाको बेलामा आफ्नो स्वास्थ्यको हेरविचार गर्ने कुरामा अथवा बच्चा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यको विषयमा कुरा गर्दै गर्दा मेडिकल केयरको कुरा पनि एकदमै महत्वपूर्ण कुरा हो यो कुरा हामी कहिले पनि छुटाउन सक्दैनौं यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने तपाईँले अनुभव गरिसक्नु भएको छ कि कति धेरैचोटि तपाईँले डाक्टरलाई भेट्नुपर्ने रहेछ हरेक महिना त्यसको बीचमा पनि कति टेस्टहरू हुन्छन् कति जाँचहरू गरिन्छन् तपाईँको र तपाईँको बच्चाको अवस्था बुझ्नको लागि शरीरभित्र उसको अवस्था के छ ठिकसँग विकास भइराखेको छ कि छैन यी सबै कुराहरू जाँच पड़ताल गर्नको लागि तपाईँले बारम्बार आफ्नो डाक्टरलाई भेट्नुपर्ने हुन्छ अनि म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि कहिले पनि डाक्टरकोमा जानको लागि अथवा भनेका टेस्टहरू गर्नको लागि तपाईँ अल्छीमा मान्नुहोस् या झन्झटमा मान्नुहोस् किनकि यो तपाईँ र तपाईँको बच्चाको लागि आवश्यक कुरा हो हामी कतिचोटि यदि तपाईँ एकदमै टाढा सहरदेखि टाढा हुनुहुन्छ भने कतिचोटि मिस हुने चान्सेस पनि हुन्छ कहिलेकाहीँ तपाईँको दिमागमा नबस्न पनि सक्छ जानुपर्ने अपोइन्टमेन्टहरू तपाईँले मिस गर्न सक्नुहुन्छ तर यी कुराहरूको निम्ति परमेश्वरसँग सहायता माग्नुहोस् यी कुराहरू तपाईँलाई जरूरत भएको कारणले गर्दा नै यी कुराहरू गर्नुपर्छ भनेर तपाईँलाई सजेस्ट गरिएका हुन्छन् जस्तो हरेक महिना तपाईँ चेकअपमा जानुहुन्छ खोप लगाउने कुरा छ आवश्यक औषधिहरू आवश्यक भिटामिनहरू लिने कुराहरू छ साथसाथै अल्ट्रासाउन्डको कुरा छ जसले तपाईँको बच्चाको विकासको बारेमा अथवा तपाईँको बच्चाभित्र कसरी हुर्किँदैछ भन्ने बारेमा तपाईँलाई थाहा दिन्छ साथसाथै तपाईँले विभिन्न ब्लड टेस्टहरू गर्नुपर्ने हुन्छ युरिन टेस्ट गर्नुपर्ने हुन्छ अरू पनि विभिन्न प्रक्रियाहरू छन् यो सबै कुरा तपाईँको प्रेग्नेन्सीमा तपाईँ स्वस्थ हुनुहुन्छ कि हुनुहुन्न तपाईँको बच्चा स्वस्थ छ कि छैन भनेर जाँच्नको लागि गरिने कुराहरू हुन् त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु तपाईँ कहिले कहिले आफ्नो डाक्टरलाई भेट्न जानुपर्छ त्यो कुरा एकदमै सम्झेर राख्नुहोस् आफ्नो हस्पिटलका आफ्नो अस्पतालका कागज पत्रहरूलाई सम्हालेर राख्नुहोस् किनकि डाक्टरले पनि हरेकचोटि तपाईँको सबै कुरा सम्झिन्छ भन्ने छैन यदि तपाईँसँग कागज पत्र छैन भने त्यो कुराले धेरै समस्या ल्याउन सक्छ त्यसकारण जब तपाईँ स्वास्थ्य चौकी जानुहुन्छ हस्पिटल जानुहुन्छ त्यसमा भएका सम्पूर्ण रिपोर्टहरूलाई कागजहरूलाई जतन गरेर राख्नुहोस् ताकि अर्कोचोटि जाँदा तपाईँले त्यो देखाउन सक्नुहोस् अनि तपाईँ कुन महिनाको कुन दिनमा तपाईँ हस्पिटल जचाउन जानुपर्नेछ यदि तपाईँले खोप लिन सुरु गरिसक्नु भएको छ भने अब यो खोप कहिले कहिले लिनुपर्ने रहेछ कतिचोटि लिनुपर्ने रहेछ अथवा तपाईँको रगत जाँच हुँदैछ भने त्यो रगतमा के कुरा जाँच गरिँदैछ यी कुराहरूको बारेमा राम्रो तपाईँले चाहिँ ख्याल राख्नुहोस् ताकि तपाईँ आफ्नो अवस्थाको बारेमा आफ्नो बच्चाको अवस्थाको बारेमा
बारे में एकदम जानकार हुन सक्नु भएको होस्। साथसाथै यदि तपाई केही अनौठो कुराहरू अनुभव गर्दै हुनुहुन्छ, जस्तो डाक्टरले तपाईलाई बताएका बाहेक तपाईको शरीरमा केही परिवर्तनहरू देखिँदैछन्, तपाई स्वाभाविक भन्दा अलिक फरक प्रकारका कुराहरू अनुभव गर्दै हुनुहुन्छ भने तुरन्तै त्यो समयमा चाहिँ तपाईँले मेरो जचाउने दिन बाँकी नै छ भनेर भन्दा पनि इमिडिएटली आफ्नो एकदमै अकस्मात आफ्नो डाक्टरलाई भेट्नुपर्ने हुन सक्छ। यी कुराहरू तपाईँले याद गर्न जरूरी छ ताकि तपाईँ ढुक्क हुन सक्नुहोस् कि मेडिकल्ली पनि तपाईँ एकदमै स्वस्थ हुनुहुन्छ या जे जे गर्नुपर्ने हो त्यो कुरा पनि तपाईँले छुटाउनु भएको छैन भन्ने कुरामा तपाईँ निश्चिन्त हुन सक्नुहुन्छ। प्रिय श्रोता मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिराख्नु भएको छ र नारी आशामा यो महिनाभरि नै हामी गर्भावस्थासँग सम्बन्धित विषयमा कुराकानी गर्दैछौ। त्यही अन्तर्गत रहेर आजको कार्यक्रममा हामीले कसरी हाम्रो स्वास्थ्यलाई चाहिँ हामी हेरविचार गर्न सक्छौ अथवा कसरी प्रेग्नेन्सीको समयमा चाहिँ हामी स्वस्थ रहन सक्छौ त्यसको निम्ति के कुराहरू जरूरत छन् भन्ने विषयमा हामीले कुराकानी गरेका छौ। मलाई आशा छ आजको कार्यक्रमबाट तपाईँ एकदमै आश्वासित हुनुभयो होला, तपाईँले पक्कै केही नयाँ कुराहरू सिक्नुभयो होला भन्ने मैले आशा लिएको छु। यससँगै आजको लागि हाम्रो कार्यक्रमको समय पनि सकिसकेको छ, तर अर्को हप्ता फेरि प्रेग्नेन्सीसँग नै सम्बन्धित अर्को कुनै एउटा विषयमा केही जानकारीहरू लिएर म तपाईँको बीचमा आउने नै छु। साथसाथै कार्यक्रममा हामी जे सुकै विषयमा कुराकानी किन नगर त्यसमा परमेश्वरको दृष्टिकोण पक्कै हामी तपाईँसँग शेयर गर्छौं, किनकि अन्त्यमा उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ र उहाँले हाम्रो वास्ता गर्नुहुन्छ र हाम्रो जीवनको हरेक परिस्थिति हरेक भाग हरेक मोडमा चाहिँ उहाँले हाम्रो निम्ति राख्नुभएका केही न केही कुराहरू छन् भन्ने कुरा हामी विश्वास गर्छौं। त्यसकारणले गर्दा हामी चाहे जेसुकै विषयमा किन कुरा नगरौं त्यसमा परमेश्वरको दृष्टिकोण र परमेश्वरको योजनालाई तपाईँले हामी खोज्ने नै छौ र भेट्टाउने नै छौ र त्यसबाट आशिषित हुनेछौ। आजको लागि भने म ममता कार्यक्रमबाट बिदा हुन्छु। कार्यक्रम

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुपुन्द नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। जिल्ला अस्पताल फाप्लोमा अक्सिजन प्लान्ट पुनः सञ्चालनमा आयो। जिल्लाभर अक्सिजन आपूर्ति गर्न सहज हुने डाक्टर मण्डलको भनाई। सगरमाथा आधार शिविरमा इन्टरनेट महँगो र कमजोर। अवैध सेवा बारे सरकारी निकाय मौन। सोलुखुम्बुमा पेन्सन सेवाको औपचारिक शुरूआत। भीमलाल तामाङ बने पहिलो सेवाग्राही। सगरमाथाको चौथो शिविरसम्म रोड फिक्सिङ सम्पन्न। सगरमाथा आरोहणको सबैभन्दा बढ़ीले यो वर्ष लिए अनुमति। प्लानको सहजीकरणमा नेपालको हिमाली क्षेत्रमा जलवायु उत्थानशील पर्यटन योजना निर्माणका लागि क्षमता विषयको अन्तर्क्रिया सम्पन्न। ओखलढुङ्गाको चिसङ्खु गढी आधारभूत अस्पताल बन्द हुने अवस्थामा। एमाले 21 सदस्यीय संसदीय बोर्ड गठन गर्यो। राष्ट्रपतिका सांसदहरूका लागि 2 दिने प्रशिक्षण शुरू। प्रधान न्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू। उजुरी आह्वान। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। र डीएलएसमा नेपाल एले स्कटल्याण्डलाई 9 विकेटले हरायो।
1: ए बाबु न मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ। निवासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा आमजी औषधालयतिर हेरेको नि म त। आउँ दिदी अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201928, 9843786852, 9824417718, 9843349696 र 9861314372। आमजी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: जिल्ला अस्पताल फाटोमा 3 महिनादेखि बिग्रिएर थन्किएको अक्सिजन प्लान्ट मर्मतपछि पुनः सञ्चालनमा आएको छ। विश्वव्यापी कोरोना महामारीका बेला स्थापना गरिएको यो प्लान्ट प्राविधिक समस्याका कारण 3 महिनादेखि बन्द अवस्थामा रहेको थियो। अस्पताल प्रमुख डाक्टर दिनेश कुमार मण्डलका अनुसार विगत 5 वर्ष अघि चढ़ान गरिएको यस प्लान्टमा विभिन्न पाद पूर्जाहरू बिग्रिएर समस्या देखिएपछि अस्पताल विकास समितिको निर्णय बमोजिम मर्मत कार्य अगाडि बढाएर सञ्चालनमा ल्याइएको हो।
4: उत्पादन गर्न सक्ने क्षमता नै कम भइसकेपछि ठप्प भएकै अवस्था थियो 1.5 महिनादेखि। त्यसपछि हामी पटक पटक स्वास्थ्य मन्त्रालय कोशी प्रदेशलाई गुहार्यौं, होइन आश्वासन चाहिँ पाइयो। अहिले पनि घसघसाइरहेको छौँ, तर त्यसले गर्दा पनि अक्सिजन यति लामो समयसम्म अक्सिजन सप्लाई गर्न नसक्ने अस्पतालले पुरै जिल्लाभरि भनेपछि स्वास्थ्य अवस्था राखेको चुनौतीपूर्ण नै थियो। त्यो पनि हामी अब आफै अस्पताल व्यवस्थापन समितिबाट निर्णय गरेर व्यवस्थापन समितिबाटै अब यो अलि महँगो त महँगो नै रहेछ यो प्लान्ट मर्मत गर्नुपर्ने, किनभने बिचबिचमा गर्नुपर्ने गरिएन, पाँच वर्षपछि एकैचोटि गर्नुपर्ने भएको तब यसमा चाहिँ हरारीमा 10,000 लाख रुपियाँ खर्च भएको यति गरिसकेपछि बल्ल यो प्लान्ट चाहिँ पहिलाकै अवस्थामा आइसकेको र अहिले पूर्ण रूपमा सञ्चालनमा रहेको छ। अब बल्ल यो चाहिँ जिल्लाभरिको आम नागरिक र जिल्लाभरिमा भएका फेरिफेरिका हस्पिटलहरूलाई पनि चाहिँ सप्लाई गर्नलाई पूर्ण रूपमा सक्षम भएको छ। अहिले चाहिँ हामी भित्र केन्द्रीय लाइनबाटै नै हामी अस्पतालमा पनि सञ्चालन गरिसकेका छौँ र अहिले सिलिन्डरहरू पनि भर्ने क्रम जारी छ। अब अस्पतालको प्रोटोकल हुन्छ, अस्पतालमा के हुन्छ हरेक बेडमा अक्सिजन सप्लाई भएको हुन्छ। अब यसमा अब सेन्ट्रल त्यहीँबाट गऱ्यो भने 4-5 सिलिन्डर हालेर पनि गर्न सकिन्छ र हामीले आफ्नै उत्पादन गर्ने मेसिन हुँदा हुँदै पनि त्यो सिलिन्डरमा आँदा पनि सजिलो र अलिक सस्तो चाहिँ हजुरको त्यही सिधै मेसिनबाटै डाइरेक्ट सप्लाई गऱ्यो भने सजिलो हुने रहेछ। आवश्यकता अनुसार चाहिँ अक्सिजन चाहिँ पुर्याउन सकिन्छ बेड बेडमा। जन उत्पादन हुँदाखेरि यो कोभिड काल पनि हामीलाई केही साना मेसिनहरू हुन्छ कन्सन्ट्रेटर भनिन्छ जसलाई, त्यसले गर्दा काम चलायो। अब कन्सन्ट्रेटरले मात्र अब कुनै बेला भेन्टिलेटरमा राख्नु पर्यो भने 4 लिटर 5 लिटरले मात्र पुग्दैन, त्यो 10 लिटर 15 लिटर पनि हाल्नुपर्ने हुन्छ। त्यसको लागि अब सिलिन्डर नै चाहिने रहेछ। अब हामी त्यसको लागि तल अब फल्डुङ्गा जिल्लाबाट मिसन अस्पतालबाट त्यहाँ खरिद गरेरै भए पनि अस्पताल चाहिँ चलाइरहेका थियौँ र सेवा चाहिँ अवरुद्ध भएको थिएन।
0: करिब 11,00,000 रूपियाँको आन्तरिक स्रोत र अस्पतालकै व्यवस्थापनमा मर्मत सम्पन्न भएपछि अहिले यो प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरिरहेको छ। लामो समयदेखि मेसिन प्रयोगविहीन हुँदा थप समस्या देखिए पनि सफल मर्मतपछि अस्पताल अहिले अक्सिजनमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ। यसअघि प्लान्ट बन्द हुँदा अस्पतालले साना अक्सिजन कन्सन्ट्रेटर मेसिनको भरमा बिरामीको उपचार गर्दै आएको थियो। अब प्लान्ट संचालनमा आएसँगै अस्पतालका सयहरूमा केन्द्रीय अक्सिजन पाइपलाइन मर्मत सिधै अक्सिजन आपूर्ति शुरू भइसकेको छ। यसले गर्दा आपतकालीन कक्ष र वार्डहरूमा बिरामीको उपचार सेवा थप प्रभावकारी र सहज बनेको छ। यो प्लान्टले अस्पतालको आफ्नै आवश्यकता मात्र पूरा नगरी जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूलाई समेत अक्सिजन उपलब्ध गराउन सक्ने क्षमता राख्दछ। हाल अस्पतालमा सिलिण्डर भर्ने कार्यलाई तीव्रता दिएको अस्पतालले जनाएको छ, जसका कारण सोलुखुम्बु जिल्लाका अन्य गाउँपालिकाका स्वास्थ्य केन्द्रहरूमा अक्सिजनको अभाव भएमा फाप्रेबाटै आपूर्ति गर्न सकिने सुनिश्चितता भएको छ। अस्पतालमा अक्सिजन उत्पादन हुनेलाई स्थानीय सकारात्मक कदमका रूपमा लिएका छन्। मेसिनबाटै सिधै वितरण हुने भएकाले यसबाट जनशक्ति र समयको समेत ठूलो बचत हुने देखिएको छ। यस दुःखद शुरूआतले भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्य संकटसँग जुड्न जिल्लाको स्वास्थ्य संयन्त्रलाई थप मजबूत र सक्षम बनाएको अस्पतालले जनाएको छ। सरकारी सेवालाई प्रविधि मैत्री बनाउँदै नागरिकलाई सहज सुविधा दिने उद्देश्यका साथ सोलुखुम्बु जिल्लामा पनि औपचारिक रूपमा ई पेन्सन विद्युतीय निवृत्त भरण सेवा शुरू भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले यही वैशाख 25 गतेदेखि यस सेवाको शुरू गरेको हो। यस नयाँ प्रविधिमा आधारित सेवाको पहिलो सेवाग्राहीका रूपमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुबाट सेवा निवृत्त हुनुभएका पशु विकास एडभोकेट भीमलाल तामाङ रहनु भएको छ। कार्यालयले तामाङलाई पहिलो ई पेन्सनरका रूपमा निवृत्त भरण अधिकार पत्र हस्तान्तरण गर्दै जिल्लामा यो सेवाको ढोका खोलेको छ। राष्ट्रिय किताबखाना निजामतीले गत 2082 चैत 6 गतेदेखि देशभर औपचारिक रूपमा ई पेन्सन सेवाको शुरूआत गरेको थियो। सोही अभियानलाई पछ्याउँदै अब सोलुखुम्बुका सेवानिवृत्त कर्मचारीहरूले पनि आफ्नै जिल्लाबाट उक्त सुविधा लिन पाउने भएका छन्। यस उपलब्धिमा खुशी व्यक्त गर्दै राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले सामाजिक सञ्जाल मार्फत पहिलो ई पेन्सनर बन्न सफल तामाङलाई बधाई दिनुभएको छ। महानिर्देशक पोखरेलका अनुसार ई पेन्सन सेवा लागू भएसँगै अब पेन्सन पत्ता बनाउनकै लागि काठमाडौँ भाग्नुपर्ने बाध्यता झन्झटिलो कागजी प्रक्रिया र आवश्यक हैरानीको पूर्ण रूपमा अन्त्य भएको छ। सेवाको अवधारणालाई मूर्त रूप दिँदै ई सेवा व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने कोष तथा लेखा नियन्त्रक कार्यालय सोलु खम्बुको टोलीलाई समेत महानिर्देशकले धन्यवाद ज्ञापन गरेको छ। यो सेवाको शुरूआतसँगै अब सरकारी सेवाबाट निवृत्त हुने कर्मचारीहरूले झन्झट रहित र पारदर्शी ढंगले घर दैलो नजिकैबाट आफ्नो सेवा सुविधा प्राप्त गर्ने विश्वास लिएको छ। सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुग्ने पर्यटक तथा आरोहीहरूले इन्टरनेट सेवा अत्यन्तै महँगो र कमजोर गुणस्तरको भएको भन्दै व्यापक गुनासो गरिरहेका छन्। पर्वतारोहणको मुख्य सिजन चलिरहेको वर्तमान समयमा आधार शिविरमा मानिसहरूको बाक्लो उपस्थिति भए पनि प्रभावकारी र सुलभ संचार सेवाको अभाव देखिएको छ। आधार शिविरमा हाल एयरवेस्ट लिङ्क एयरलिङ जस्ता नेपाली निजी सेवा प्रदायकहरूले तारहित इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। यी कम्पनीहरूले आरोहण सिजनलाई लक्षित गरी 24 घण्टा सेवा उपलब्ध गराए पनि यसको लागतलाई लिएर स्वदेशी तथा विदेशी दुवै नागरिक असन्तुष्ट रहेका छन्। विशेष गरी एक्सपेडिएशन कम्पनीका प्रतिनिधिहरूले इन्टरनेट शुल्क अत्याधिक भएको उल्लेख गरेका छन्। सेवा प्रदायकहरूले भने भौगोलिक विकटता र मौसमी व्यवसायका कारण सेवा महँगो पर्न गएको तर्क अघि सारेका छन्। एयरलिङ्कका संचालक भूति तामाङका अनुसार जटिल भूभाग र उच्च हिमालय क्षेत्रमा प्रविधि पुर्याउन लाग्ने ठूलो खर्च तथा आरोहीहरू क्याम्पमा बस्ने निश्चित समयका लागि मात्रै पूर्वाधार तयार गर्नुपर्ने बाध्यताले लागत बढ़ेको हो। हाल नेपाली प्रयोगकर्ताका लागि 2000 देखि 2500 रूपियाँसम्मको मासिक प्याकेज उपलब्ध गराइएको दावी गरिए पनि विदेशीहरूका लागि यो शुल्क अझ उच्च रहने गरेको छ। अर्कोतर्फ सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको उपस्थिति आधार शिविरमै निकै कमजोर छ। 5100 मिटरको उचाइसम्म यी कम्पनीका टावर भए पनि मुख्य सिजनमा सेवाले काम नगर्ने र अफ सिजनमा मात्र सामान्य संचार हुने अवस्था छ। नेपाल टेलिकमले 2G/4G र गोरेछापसम्म 2G सेवा पुर्याएको जनाएको छ। हाल फाइबर विस्तारका लागि सामग्री ढुवानी भइरहेको र निकट भविष्यमा तीव्र गतिको इन्टरनेट पुर्याउने योजना रहेको टेलिकमको भनाइ छ। यसैबीच नेपाली सेवा प्रदायकहरूले आधार शिविरमा विदेशी कम्पनीका सेटेलाइट इन्टरनेटको अवैध प्रयोग गर्दा आफूहरू मार्न परेको गुनासो गरेका छन्। सगरमाथा क्षेत्रमा करिब 53 अनाधिकृत स्टेलाइट उपकरणहरू प्रयोगमा रहेको दावी गरिएको छ। नेपाल दूरसंचार प्राधिकरणले 2082 सालमै सूचना जारी गर्दै अनुमति बिना विदेशी सेटेलाइट इन्टरनेट चलाउन दूरसंचार ऐन 2053 उल्लंघन हुने भन्दै सचेत गराएको थियो। तर आधार शिविर भन्दा माथिल्लो क्षेत्रमा नेपाली सेवा प्रदायकको पहुँच हुने प्राय रहेकाले आरोहीहरूले सुरक्षाका दृष्टिकोणले विदेशी सेटेलाइट इन्टरनेट प्रयोग गर्ने गरेका छन्। दुर्घटना वा आपतकालीन अवस्थामा तत्काल सम्पर्क गर्न सहज हुने भएकाले पर्वतारोही कम्पनी र आरोहीहरूले यस्ता अनाधिकृत सेवाको सहारा लिने गरेका छन्। नेपाल दूरसंचार प्राधिकरणले भनाई सेवाको गुणस्तर र शुल्कका विषयमा अध्ययन भइरहेको बताएको छ। प्राधिकरणका निर्देशक मिनीप्रसाद अरियालका अनुसार भौगोलिक कठिनाईले गर्दा प्रभावकारी अनुगमनमा समस्या भए पनि अवैध सेवा सञ्चालन गर्ने र अचरका शुल्क असुल्ने कम्पनीमाथि कार्यवाही गरिनेछ। केही वर्ष अघि प्राधिकरणले प्रमुख पर्यटकीय क्षेत्रमा निशुल्क इन्टरनेट सेवा दिने घोषणा गरे पनि सगरमाथा र अन्नपूर्ण आधार शिविर जस्ता क्षेत्रमा त्यसको प्रभावकारिता शून्य देखिएको छ। सरकारी र निजी दुवै क्षेत्रको उदासीनताका कारण विश्वकै आकर्षक पर्यटकीय गन्तव्यमा संचार सेवा अझै पनि महँगो र अव्यवस्थित रहँदै आएको छ। सर्वोच्च शिखर सगरमाथामा आरोहणका लागि महत्वपूर्ण मानिएको रोप फिक्सिङ कार्य अन्तर्गत 4थो शिविरसम्म सफलतापूर्वक डोरी टाँग्दै आरोहण मार्ग खुल्ला गरिएको छ। शुक्रबार साँझ 7:30 बजे सगरमाथाको 4थो शिविर करिब 7906 मिटर उचाइसम्म रोप फिक्सिङ टोली पुगेको र सुरक्षित रूपमा डोरी टाँगेर बाटो खुल्न सफल भएको हो। यससँगै अब सगरमाथा आरोहणका लागि अन्तिम तयारीमा रहेका विभिन्न आरोही टोलीहरू माथिल्लो क्याम्पतर्फ अगाडि बढ्न सहज हुने भएको छ। सगरमाथा आरोहणको 73 वर्ष लामो इतिहासमा यस वर्ष सन् 2026 वसन्त ऋतुको एउटा नयाँ र उत्साहजनक कीर्तिमान कायम गरेको छ। सन् 1953 पहिलो पटक सफल आरोहण भएदेखि हालसम्मकै सबैभन्दा धेरै संख्यामा आरोहीहरूले यस सिजनमा विश्वको सर्वोच्च शिखर चुम्नका लागि अनुमति प्राप्त गरेका छन्। परीक्षण विभागका निर्देशक हिमल गौतमका अनुसार गत मार्च 1 देखि मे 8 सम्मको अवधिमा कुल 492 जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्, जुन संख्या अहिलेसम्मकै उच्च हो। यसअघि सन् 2023 478 जनाले अनुमति लिएको रेकर्ड रहेकोमा यस वर्ष उक्त संख्यालाई उछिन्दै नयाँ इतिहास रचिएको उहाँले जानकारी दिनुभएको छ। विश्वको प्रतिकूल अवस्था, मध्य पूर्वको द्वन्द र विभिन्न सामाजिक आन्दोलनका कारण पर्यटन क्षेत्र सुस्ताउन सक्ने आशंका बीच पनि सगरमाथा प्रतिको यो आकर्षणलाई निर्देशक गौतमले अत्यन्तै सकारात्मक र उत्साहजनक उपलब्धिका रूपमा व्याख्या गर्नुभएको छ। यस सिजनमा कुल 50 टीमका माध्यमबाट 492 जनाले अनुमति लिएका छन्, जसमा 105 जना महिला र 387 जना पुरूष सहभागी रहेका छन्। सगरमाथा आरोहणको अनुमति जारी गर्ने क्रममा मात्रै राज्यले 1,40,95,475 रूपियाँ राजस्व संकलन गर्न सफल भएको उहाँले बताउनु भएको छ। सगरमाथा बाहेक अन्य हिमालहरूको आरोहणमा पनि यस वर्ष उल्लेख्य रूचि देखिएको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार यस वसन्त ऋतुमा नेपालका 30 विभिन्न हिमाल आरोहण गर्नका लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। अनुमति प्राप्त गर्नेहरूमा 274 जना महिला र 860 जना पुरूष रहेका छन्। यी सबै हिमालहरूको आरोहण अनुमतिबाट सरकारले कुल 1,24,41,21,954 रूपियाँ राजस्व संकलन गरेको जानकारी श्रमिक निर्देशक गौतमले दिनुभएको छ। यसरी ठूलो संख्यामा विदेशी तथा स्वदेशी आरोहीहरूको आगमनले नेपालको पर्वतीय पर्यटनमा नयाँ ऊर्जा थपेको उहाँको भनाइ रहेको छ। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल चानको सहजीकरणमा सीएमएएसटीयूले नेपालको हिमालय क्षेत्रमा जलवायु उत्थानशील पर्यटन योजना निर्माणका लागि क्षमता विषयक सरकारवालासँगको परामर्श बैठकको आयोजना गरेको छ। चानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको अध्यक्षता, डाक्टर ईश्वर कोइरालाको प्रमुख आतिथ्यता तथा मोहन सिंह लालचन्दको विशेष आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो। प्राविधिक सत्र समूह प्रमुख अनुसन्धानकर्ता तथा सह प्राध्यापक डाक्टर राजन विनायक पासाले संचालन गर्नुभएको थियो। साथै प्रमुख अनुसन्धानकर्ता तथा सह प्राध्यापक डाक्टर रत्नमणि नेपालले अनुसन्धानका उद्देश्य, कार्यविधि तथा अपेक्षित उपलब्धिहरूबारे प्रस्तुत दिनुभएको थियो। टानका तर्फबाट बैठकका अध्यक्ष कर्मा शेर्पा तथा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेडाईले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको चुनौती र सम्भावनाबारे धारणा राख्दै सीएमएसएसटीयूले गरिरहेको अनुसन्धानको महत्वमाथि प्रकाश पार्नु भएको छ। कार्यक्रममा ट्राभल तथा ट्रेकिङ, पर्वतारोहण, होटल तथा आवास, शैक्षिक क्षेत्र, स्थानीय तह तथा स्वतन्त्र अनुसन्धानकर्ता सहित विभिन्न क्षेत्रका 25 जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। ओखलढुङ्गा जिल्लाको चिसङखुगढ़ी गाउँपालिकामा सञ्चालनमा रहेको चिसङखुगढ़ी आधारभूत अस्पताल आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ। 2 वर्ष अघि सञ्चालनमा आएको अस्पताल गाउँपालिकाले सीमित स्रोत साधनका बीच जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गर्दै आए पनि दीर्घकालीन सञ्चालन भने संकटमा परेको हो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख थेरो प्रसाद भट्टराईका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक बजेट अभाव हुँदा सेवा निरन्तरतामै समस्या देखिएको छ। संघीय सरकारसँग विशेष अनुदान मार्फत जनशक्ति व्यवस्थापनको माग गरिए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको उहाँले बताउनुभयो। गाउँपालिकाले आधारभूत अस्पताल संचालन तथा व्यवस्थापन कार्यविधि 2080 निर्माण गरी 11 जना जनशक्तिको व्यवस्था गर्ने जनाएको छ। विक्टर रूपाकोट मझुवागढ़ी नगरपालिका का स्थानीय बासिंदा उत्पादन र स्वरोजगार संग जोड़ने उद्देश्य उत्पादन में उपप्रमुख महाअभियान कार्यक्रम शुरू कर नगरपालिका चालू आर्थिक वर्ष का एक करोड़ पचास लाख बजट विनियोजन कर उत्पादन में उपप्रमुख महाअभियान कार्यक्रम शुरू कर उत्पादन में उपप्रमुख महाअभियान कार्यक्रम अंतर्गत कफी खेती को संभावना रहकर ओडा पहचान कर किसान कफी को बिरूवा निःशुल्क वितरण करते प्राविधिक सहयोग समेत उपलब्ध कराने हरेक ओडाका किसानलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै प्रतिवर्ष 10 लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्य सहित उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू गरिएको हो। महाअभियान अन्तर्गत यो वर्ष नगरपालिका भित्र कम्तीमा पनि 8 हेक्टर क्षेत्रफल जमीनमा 28 लाख कफीका बिरूवा रोप्ने तयारी गरेको नगर उपप्रमुख विष्णु भुवाईले बताउनु भएको छ। अब आर्थिक समाचार। देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताको आयोजना छन् भने निर्माणमा जानकार तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केवी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केवी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुवावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। नेकपा एमाले संसदीय दलको बैठक सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐना महलका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय सभाका दलका नेता प्रमुख सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गरी सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महोदयले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनु भएको छ। सत्तारूढ़ दल राष्ट्रीय स्वतंत्र पार्टी रासपा का सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावला खेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले महामन्त्री द्वयको अरविन्द र बुर्लाकोटी र भोगदेव शाह सह महामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रममा कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखि संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिको बैठकले 10 दिनको समय राखेर उजुरी आह्वान गरेको छ। आजदेखि जेठ 4 गतेसम्म शर्माको विरूद्धमा उजुरीहरू संकलन गर्ने अवधि तोकिएको हो। समितिको सचिवालयमा सुधै वा विद्युतीय माध्यमबाट समेत उजुरीहरू पठाउन सकिने समितिले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मार्फत समेत उजुरी पठाउन सकिनेछ। यस्तै नाम किर्तन गरेर वा बेनामी उजुरी समेत पठाउन सकिनेछ। संवैधानिक परिषदको अस्ति बिहिबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनु भएको छ। कोलकाताको ब्रिगेड पर्यटक ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू पाँचजना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाए थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको छ। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। अमेरिकी राष्ट्र

ख्यालले दिएको 303 रनको लक्ष्य पछाएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको एक टोली विजयी भएको हो। नेपालका सन्दीप चोराले अभिजित 83 र ईशान पाण्डेले 50 रन बनाए। त्यसपछि माथिल्लो मुनपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले आए 8 विकेट गुमाएर 303 रन बनाएको छ। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच पूर्वी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता शुरू हुनेछ। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। जिल्ला प्रशासन जिल्ला अस्पताल फाप्रोमा अक्सिजन प्लान्ट पुनः सञ्चालनमा, जिल्लाभर अक्सिजन आपूर्ति गर्न सहज हुने डाक्टर मण्डलको भनाई, सगरमाथा आधार शिविरमा इन्टरनेट महँगो र कमजोर, अवैध सेवा बारे सरकारी निकाय मौन, सोलुखुम्बुमा ई पेन्सन सेवाको औपचारिक शुरूआत, भीमलाल तामाङ गरे पहिलो सेवाग्राही, सगरमाथाको चौथो शिविरसम्म रोग फिक्सिङ सम्पन्न, सगरमाथा आरोहणको सबैभन्दा बढ़ीले यो वर्ष लिए अनुमति, ट्यामको सहजीकरणमा नेपालको हिमालय क्षेत्रमा जलवायु थाल पर्यटन योजना निर्माणका लागि क्षमता विषयको अन्तर्क्रिया सम्पन्न, ओखर भुइँको चिसोको गढी आधारभूत अस्पताल बन्द हुने अवस्थामा विप्लवता कोटा नगरपालिकालाई कफी हब बनाउने लक्ष्य, एमाले 21 सदस्य संसदीय बोर्ड गठन गरे, राष्ट्रपतिका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, प्रधान न्यायाधीशमा सुफारी शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू, उजुरी आह्वान, भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा, र डीएलएसमा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। अवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पूर्व विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछ। सूचना शिक्षा र चुस्त मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएशन संस्कार नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर सोनी मर्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएएस नियममा

0: हजारों वेदों का भी और करोड़ों नेपाली को बाँचना यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तर सत्तामा पुगेपछि त्यसलाई उठाउने काममै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
2: कायम मोकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रहारमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिनै सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भयो अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आफ्नोबाट आह्वान गर्छु। अन्यायको लडाई लड्ने कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सम न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीरको हानि लाग्दो घडीमा संविधानमा विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संस्कार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
2: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संविधान परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने सात दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र उहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद फुङ्गालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भाइ र निर्देशकका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जनआस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइ रहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक अनिल मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
4: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ। सदनमा पनि प्रतिपक्ष छ, त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस भन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
2: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सह महामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएमलाई बताउनुभयो।
5: अहिले यो अब हामी विस्तारै के गर्दैछौँ भने अब जहाँ जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरी पनि विचार हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदारुक काम भइरहेछ।
2: पार्टीको निर्णय अनुसार सदस्यता अत्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अत्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अत्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोक्ता सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएमसँग बताउनुभयो।
6: यतालाई चाहिँ जानकारी लिँदा थाहा राम्रो हुने पछाडि होइन त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने मलाई के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी तीनवटा पक्ष हेरौँ न। एउटा हामी नियामक निकाय सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू अर्को चाहिँ त्यो विभिन्न चिज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष यो तीनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई सन्दर्भै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएमसँग बताउनुभयो।
7: सहकारी ऐन 2074 दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गतेभित्र दरखास्त बुझाउने म्याद रहेको छ।
2: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
8: हाम्रो चाहिँ इन्टरनली मात्रै हाम्रो टिम छ हेल्थ डेस्कको टिमहरू उहाँलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ, त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन। जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गऱ्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्ल्युएचओ को सिआरओ को जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
2: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पूर्ण बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
1: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़ेपछि लगानी कम, विशेष संवाद सहितको शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िनको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामे यो के चलाएको हो यस्तो? उहाँले त आफै पाउने नि सास्तै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामे दाईको कुरा त ठिकै हो, तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: ए, जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दैछ नि।
11: भावी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य।
12: वातावरण
11: एकीकृत
12: पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जाने सन्देश
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
14: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभाग मा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
15: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो गर्दन सट्याङ सहित मध्यमसम्मको पानी गइरहेको छ होइन। अहिलेलाई अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत त्यसको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन सट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर अब कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो अब यो सँगसँगै अब मेघगर्जन सट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
14: तराई मधेशमा मकै खेती खासै प्राथमिकतामा पर्दैन तर पछिल्लो समय सर्लाही जिल्ला सहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान त्यसपछि सुर्ती त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
12: सर्लाही जिल्लाका बर्फा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्थित शेख मकै खेती सुपरजोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन् तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपिएको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
16: पानी परिरहेको कसरी सुन्छु
12: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाले
16: कसरी उपाय के उपाय क्षति
12: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ तर भिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्र मैनालीको गुखेसो छ।

0: नेपाल कृषि प्रधान मुलुक भए पनि मलखाद मसरी बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ। यसमा पनि बेमौसमी वर्षाले किसानलाई दुगुरमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, सीआईएम सामुदायिक निर्वेक्ता, लालबन्दी सर्लाही।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएम ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़े पनि लगानी कम।

0: शनिबार विशेष बाँकी छ सीआईएम को साझा खबर सुन्दै गर्नुहोला।
1: Classic Tech को Wi-Fi 6 router, नाम एक घर में शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रोक लो लेटेंसी व फास्ट स्पीड सुबह अस्त को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लगी मात्र 3300 रुपया में साथ में ICTV मात्र 250 प्रति महीना बुकिंग को लगी 9800044777
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाली भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: समय लाग्यो मलाई यति धेरै बजे रेडियोहरूमा है यति धेरै फर्मेस आउने गीतहरू त्यो यता लोकगीतटुरा तपाईँको पनि धेरै नै बजे त्यो बेलामा सुधारै थियो सँगसँगै फेरि यता आधुनिक ट्राई गरे आधुनिकमा पनि त्यत्तिकै राम्रो धेरैले मन पराउनु भयो त्यसपछि त लगभग मेरो आधुनिक नै बढी छ रेकर्ड
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत सङ्गीतमा सुन्ने त्यसमा लगनी गर्ने आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ
0: कमै छ कमै छ मलाई थाहा होइन सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या कि तर मलाई चाहिँ इच्छा लाग्यो होइन एउटा भए पनि अब एउटै मात्रै त होइन अरू पनि गर्दैछु होइन आउँछ होला सायद चाहिँ तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि एउटा इँटा भए पनि थपिन्छ कि अब सबैले यसमा किन लगानी गर्ने त इँटा नै छैन भने भनेर पछि हटेर त त्यो त लुप भएर जान्छ नि त अनि त्यो हिसाबले पनि मैले चाहिँ

0: त्यसपछि एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमले उनलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भन्ने पनि हुन्छ, दिउँसोको घाम भन्ने पनि हुन्छ, सरसर चल्ने बतास भन्ने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरेको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनु हुन्न, जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि हाम्रो नयाँ कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो उहाँले जब नेवारी गीत गाउनुभयो अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, गीत भइरहेको छ, त्यसले पनि धेरै टेवा दिइरहेको छ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थप्नु हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
1: यसमा नयाँ पुस्ताको नयाँ कसो देख्नुहुन्छ कुराको नेपाली भाषाका गीतहरू त्यसलाई नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ अहिले?
0: धेरै छ, धेरै छ, मेरो बच्चा पनि होइन मेरो छोरा छ,
1: अहिले चाहिँ नेपाल भाषाको गीत सङ्गीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु
0: सिजना त कमै छैनै चाहिँ नभन्नु छ, होइन अलिक बढाउन पर्यो आफ्नो जीवन गाउने यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस् आफ्नो भाषाको लागि पनि केही छोडेर गाउनुहोस् भन्न चाहन्छु।
1: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ, समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषा भाषाको गीतहरू गाउँदा
0: चाहिँ? मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिनु हुन्छ नि, सपोर्ट नगरिदिनु होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ, हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, म त एकदमै निराश भएँ।

0: Masih dalam bawang juga jadi tangan langsung. Jadi kalau kita ada gambar nanti apa pun yang lancar. Tapi sun saya tu tidak jadi. Sutari ma, masih rumahku.
1: कायम चरण न्यायाधीश सपना प्रधान वालाले द्वितीय को सरकार र महाअभियोगको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। हिमालय संसदीय दलको बैठकले संगठन संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरब विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, भन्नुहोस् न, भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
1: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर। अनि खाना कति खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट
3: जोडाउनु।
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
0: अनि के खानुभएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन।

0: മരിക്കോ?
1: ഇരുത്തോ രോഗത്തെ രോഗപ്പു ചമത്തേർന്നു
0: സാധ്യമാട്ട് കാട്ടുക പാട്ട് കാട്ടു
1: മോട്ടോർസൈക്കിൾ ചലാന് ബാച്ചു ബാട്ടോ കാട്ടു മനസ്സി മോർഡിയോ കി ബാസ്നോ
0: त्यही
1: भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुहोस् त।
0: जन्मदाता गरेको छैन नि म्याडम।
1: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
0: मलाई त थाहा नै थिएन।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।